शुभ प्रभात। मीडियम वेव 213.67 मीटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै श्रोताले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप र एफएम कञ्चनजंघा 103 मेगाहर्ज मार्फत पनि सुन्न सक्नुहुनेछ। श्रोता, आज हो विक्रम सम्म 2082 साल असर महिनाको 16 गते, तदनुसार ईस्वी सम्म 2026 मार्च महिनाको 30 तारीक आज मंगलबार। हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानको 6:32 भइरहेको छ र यस प्रातकालीन समयमा आकाशवाणी गान्तोक सुनिरहनु भएका सम्पूर्ण रेडियो प्रेमी श्रोताहरूलाई हार्दिक स्वागत साथै न्यानो अभिवादन जनाउँदै अब प्रारम्भ गर्न लागिरहेका छौं प्रातकालीन सेवा यस मंगल ध्वनिबाट।

आदरणीय श्रोता, अल्बर्ट आइन्स्टाइनको प्रसिद्ध भनाई छ, जिज्ञासा कहिले नछोड़ा, किनकि प्रश्नहरूले नै नयाँ खोजतर्फ डर्याउँछन्। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र अब प्रस्तुत गर्दछौ कार्यक्रम भक्ति प्रभात।

ईश्वरीय आराधनाको कार्यक्रम भक्ति प्रभातको पर्खाईमा रहनुभएका हाम्रा सम्पूर्ण श्रोतागणलाई हार्दिक स्वागत तथा आध्यात्मिक नमन। यस प्रातकालीन समयलाई भक्तिमय बनाउन आज हामी लिएर आएका छौं कलाकार रविन च्याटर्जी, कविता कृष्णमूर्ति, नितेन मुकेश र सुरेश वदगरको आवाजमा रहेका केही भक्तिमय भजन। त श्रोता, कार्यक्रमको शुभारम्भ गरौं यस भजनबाट जसमा कलाकार रहनुभएको छ नितेन मुकेश।

भजन केवल गीत होइन, यो भक्ति र प्रेमको यात्रा हो र भजनले मनका सबै दुःखलाई शान्तिमा बदलिन्छ। यसरी नै कार्यक्रमको अन्तिम भजन सुनाउन लागिरहेका छौं कविता कृष्णमूर्तिको मधुर स्वरमा। त श्रोता स्वीकार गर्नुहोस् कार्यक्रमको यो अन्तिम भजन।

यसरी नै कार्यक्रम भक्ति प्रभातको निर्धारित समय यही पूरा हुँदछ। श्रोता अब प्रस्तुत छ आज बिहान प्रसारण गरिने कार्यक्रमहरूबारे छोटो जानकारी। अहिले 6:55 अनि 7 बजे सुनाउनेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट सब प्रसार गरी क्रमैले संस्कृत अनि हिन्दी भाषामा समाचार। 7:05 पुनः यस केन्द्रबाट सुन्नुहुनेछ कार्यक्रम गोल्डन मेलोडिस। 7:25 सुन्नुहुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट नेपाली भाषामा समाचार। 7:35 विविध जानकारी तथा ज्ञानवर्धक कार्यक्रम प्रणाम सिक्किम प्रस्तुत गर्नेछौ। 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुन्नुहुनेछ क्रमशः हिन्दी अनि अंग्रेजी भाषामा समाचार। त्यसपछि 8:30 आकाशवाणीको उत्तर पूर्वी सेवा सिलोङ केन्द्रबाट समप्रसार गरी सुन्नुहुनेछ आकाशवाणी अंग्रेजी भाषामा समाचार। 8:40 पुनः यस केन्द्रबाट लिएर आउनेछौ कार्यक्रम गीतिमाला। 9 बजे सुनाउनेछौ प्रमुख समाचार। 9:02 सुनाउनेछौ कार्यक्रम चित्रांजलि। 9:30 सुनाउनेछौ नेपाली देशभक्ति गीत। 10 बजे सुनाउनेछौ प्रमुख समाचार। 10:02 सुनाउनेछौ कार्यक्रम ताजे तरानी। श्रोता यो थियो अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे छोटो जानकारी। सो पूरा भयो यो आकाशवाणी कान्तोको अहिले समय बिहानको 6:55 हुन लागेको छ र अब सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रबाट क्रमैले संस्कृत अनि हिन्दी भाषामा समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

श्रोता यहाँहरूले भर्खरै सुन्नुभयो चलचित्र गुञ्जबाट गायक कलाकार किशोर कुमार अनि लता मंगेशकरको स्वरमा सजिएको गीत। एसयू साईद्वारा निर्देशित र संगम फिल्म द्वारा निर्मित यो चलचित्र सन् 1974 पर्दामा आएको थियो। राकेश रोशन, रीना रोय, महेन्द्र सन्धु जस्ता खबिज कलाकारहरूले यस चलचित्रमा मुख्य अभिनय गरेका छन्। साथै आरडी वर्मनले यस चलचित्रमा संगीतहरू आबद्ध गरेका छन्। श्रोता, यसरी नै कार्यक्रमलाई अघि बढ़ाउने क्रममा अब अर्को गीत सुनाउन लागिरहेका छौं। 1974 सालमा आएको चलचित्र हात की सफाईबाट किशोर कुमार र लता मंगेशकरको आवाजमा यस चलचित्रका निर्देशक प्रकाश मेहरा र निर्माता आईएडी नाइडवाला हुन् भने विनोद खन्ना, हेमा मालिनी, रणधीर कपूर आदिले मुख्य रूपमा यस चलचित्रमा भूमिका निर्वाह गरेका छन्।

श्रोता यहाँहरूलाई कार्यक्रममा अन्तिम प्रस्तुति सुनाउन लागिरहेका छौं। हिन्दी सिनेमा जगतमा 1974 सालमा आएको चलचित्र हवसबाट कलाकार मोहम्मद रफीको आवाजमा सजिएको गीत। यस चलचित्रको निर्देशक सावन कुमार टक र निर्माता स्वयं सावन कुमार नै हुन् भने यस चलचित्रमा अनिल धवन, नितू सिंह, विनोद मेहरा जस्ता प्रख्यात कलाकारहरूले मुख्य रूपमा अभिनय गरेका छन्। यसका साथै उषा खन्नाले यस चलचित्रमा संगीतहरू आबद्ध गरेका छन्। त श्रोता स्वीकार गर्नुहोस् कार्यक्रमको अन्तिम प्रस्तुति चलचित्र हवसबाट कलाकार मोहम्मद रफीको मीठो स्वरमा।

श्रोता यतिन्जेल यहाँहरूले सुनिरहनु भएको थियो कार्यक्रम गोल्डेन मेलोडिज, जसको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र हाम्रो स्टुडियोको घड़ी अनुसार समय बिहानको 7:25 भइरहेको छ र अब केही क्षणमा सुन्नुहुनेछ आकाशवाणी खरसाङ केन्द्रबाट समप्रसार गरी नेपाली भाषामा समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

0: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट समाचार सुन्नुहोस्।
1: केन्द्रीय कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहान आजदेखि
0: प्रथममा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि आन्ध्र प्रदेशको दुई दिने भ्रमणमा रहनुहुनेछ। केन्द्रीय कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहान आजदेखि पूर्वोत्तरको दुई दिनको भ्रमणमा रहनुहुनेछ। 3 जुलाईदेखि शुरू हुने 57 दिनको अमरनाथ यात्रालाई लिएर जम्मू कश्मीर अनि पंजाबमा सुरक्षा व्यवस्था कड़ा गरिएको छ। अमेरिका अनि इरान बीच हर्मज जल डमरो मध्यलाई लिएर जारी विवादमाथि कतारको राजधानी दोहामा वार्ता आज हुने र फिफा विश्वकपमा ब्राजिलले जापानमाथि 2-1 जीत दर्ता गरेको छ।
1: सहभागी हुनुहुनेछ। त्यसपछि उहाँ भोलि अनन्तपुरमा आन्ध्र प्रदेश केन्द्रीय विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा सहभागी हुनुहुनेछ। केन्द्रीय कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहान आजदेखि पूर्वोत्तरको दुई दिनको भ्रमणमा रहनुहुनेछ। उहाँले गुवाहाटीमा उच्चस्तरीय समीक्षा बैठकको अध्यक्षता गर्नुहुनेछ, जसमा आसाम अनि वरिपरिको क्षेत्रहरूमा बाढ़को कारण फसल, गाउँ अनि बुनियादी ढाँचाहरूको क्षति तथा राहत कार्यहरूको समीक्षा गरिनेछ। भोलि श्री चौहानले अरूणाचल प्रदेशको बाढ़ प्रभावित क्षेत्रहरूको हवाई र जमिनी सर्वेक्षण गर्नुहुनेछ। उहाँले प्रभावित किसानहरू अनि स्थानीयहरूसित भेट गरी राहत कार्यहरूको जानकारी लिनुहुनेछ। श्री चौहानले राज्य सरकारका मन्त्री अनि वरिष्ठ अधिकारीहरूको साथ बैठक गरी फसल नोक्सान, किसानहरूलाई राहत, फसल बीमा अनि बाढ़बाट क्षतिग्रस्त सड़क तथा अन्य बुनियादी ढाँचाको पुननिर्माणमाथि चर्चा गर्नुहुनेछ। कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले भोलि हरियाणाको भ्रमण गर्नुहुनेछ अनि खेत बचाउ अभियानको समापन समारोहमा सामेल हुनुहुनेछ। कृषि मन्त्रीले किसानहरूसित सीधा बातचित गर्नुहुनेछ। श्री चौहान त्यहाँका प्रदर्शनीमा पनि जानुहुनेछ, जसमा खेतीसित जोड़िएका मोडल अनि अत्याधुनिक कृषि तरिका, मृदा प्रबन्धन, फसल सुरक्षा, पशुपालन अनि ग्रामीण आजीविकासित सम्बन्धित पहल प्रदर्शित गर्ने स्टल लगाइनेछ। अरूणाचल प्रदेशमा चीनको पीपुल्स लिबरेशन आर्मीले हालै घुसपेट गरेर क्याम्प खड़ा गरेको भन्ने समाचारको भारतीय सेनाले खण्डन गरेको छ। सेनाले यस्ता रिपोर्ट तथ्यहीन र निराधार भएको बताएको छ। पश्चिम बंगाल सरकारले राज्यमा समान नागरिक संहिता यूसीसी लागू गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले विधानसभामा यसको घोषणा गर्नुभयो। उहाँले भन्नुभयो, 2 जुलाईको दिन हुने राज्य मन्त्रीमण्डलको बैठकमा विधेयकको मसौदा पेश गरिनेछ। यसका लागि सर्वोच्च न्यायालयको सेनानिवृत्त न्यायाधीश न्यायमूर्ति रंजना देसाईको अध्यक्षतामा एक समिति बनाइनेछ। समितिले विवाह, तलाक सहित 9 विषयहरूको अध्ययन गरी 4 सप्ताहमा आफ्नो रिपोर्ट सुम्पनेछ। मुख्यमन्त्रीले भन्नुभयो, अनुसूचित जनजातिहरू, कुर्मी अनि प्राचीन मूल निवासी समुदायलाई यस कानूनको घेरादेखि बाहिर राखिनेछ। दिल्ली मन्त्रीमण्डलले दिल्ली इलेक्ट्रोनिक वाहन नीतिलाई स्वीकृति दिएको छ। यो नीति भोलि 1 जुलाईदेखि चरणबद्ध ढंगमा लागू गरिनेछ। यसको उद्देश्य 31 मार्च 2030 दिल्लीलाई शून्य उत्सर्जन परिवहनको दिशामा अघि बढ़ाउन अनि प्रदूषण मुक्त गर्नु हो। मुख्यमन्त्री रेखा गुप्तले सरकारले अघिल्लो 4 वर्षमा इलेक्ट्रोनिक वाहनहरूको विकासमा 8,000 करोड़ रूपियाँ खर्च गर्ने बताउनुभयो। यस अन्तर्गत सड़क करमा छूटसहित दिल्लीवासीहरूलाई लगभग 15,000 करोड़ रूपियाँको लाभ प्राप्त हुनेछ।
2: पूरी की पूरी पॉलिसी इलेक्ट्रिक व्हीकल्स के ऊपर केंद्रित है। इस पूरी ईवी पॉलिसी के अंतर्गत हमारा 7,000 करोड़ का खर्च तो मात्र इन 4 सालों में होगा और इसके अलावा 8,000 करोड़ अन्य हम लोग इस ईवी इंफ्रास्ट्रक्चर को क्रिएट करने में और जो साल दर साल रोड टैक्सेस जो माफ होंगे उसमें हमने कैलकुलेट किया है। तो लगभग 15,000 करोड़ का लाभ दिल्ली की जनता को इस ईवी पॉलिसी के माध्यम से होने वाला है।
1: झारखण्डमा हुल दिवस प्रत्येक वर्ष 30 जुनमा मनाइन्छ। आदिवासी क्रान्तिकारीहरू सिद्धो कानु, चन्द भैरव र फुलो झानुको बलिदानको सम्झनामा यो दिवस मनाइन्छ। सुन्नुहोस् एक रिपोर्ट।
3: झारखंड के साहिबगंज जिले के भोगनाडी में हुल दिवस के अवसर पर हजारों लोग संथाल हुल के अमर शहीदों सिद्धू कान्हू, चांद भैरव, फूलो और झानो को श्रद्धांजलि अर्पित करेंगे। 30 जून 1855 को भोगनाडी से सिद्धू कान्हू के नेतृत्व में अंग्रेजी शासन और महाजनी प्रथा के खिलाफ संथाल हुल का बिगुल फूका गया था। क्रांतिकारियों ने ईस्ट इंडिया कंपनी की सेना को कई मोर्चों पर कड़ी चुनौती दी और आंदोलन लगभग 1 वर्ष तक चला। इस संघर्ष के दौरान चांद और भैरव शहीद हो गए, जबकि बाद में सिद्धू और कान्हू को अंग्रेजों ने गिरफ्तार कर फांसी दे दी। झारखंड में हूल दिवस स्वाभिमान, प्रतिरोध और जनजातीय अस्मिता का प्रमुख प्रतीक माना जाता है। आकाशवाणी समाचार के लिए रांची से मैं महविश रहमान।
1: यह समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशल मीडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। 3 जुलाईदेखि शुरू भइरहेको 57 दिनको अमरनाथ यात्रालाई लिएर जम्मू कश्मीर अनि पंजाबमा सुरक्षा व्यवस्था कड़ा गरिएको छ। यात्रा मार्ग, आधार शिविरहरू अनि पवित्र गुफासम्म जाने दुवै मार्गहरूमा व्यापक सुरक्षा व्यवस्था गरिएको छ। यात्रीहरूको पहिलो जत्था जम्मू पुग्न लागेको छ। जम्मूमा सीसीटीभी क्यामेराहरू अनि अत्याधुनिक निगरानी प्रणालीलाई सक्रिय गरिएको छ। प्रथम पूजाको अवसरमा भारत तिब्बत सीमा पुलिसका महानिरीक्षक डाक्टर अकुन सबरवालले पवित्र गुफा अनि बरारी मार्गमा चिकित्सा सहायता केन्द्रको उद्घाटन गर्नुभयो। सुरक्षा एजेन्सीहरूले श्रद्धालुहरूसित निर्धारित मार्गको पालन गर्न अनि सुरक्षा बलको निर्देशहरू पालन गर्न आग्रह गरेको छ। यसैबीच जम्मू कश्मीर पुलिसको विशेष अपरेशन ग्रुप र राष्ट्रिय सुरक्षा गार्डले जम्मूको रघुनाथ मन्दिरमा संयुक्त आतंकवाद रोधी मोक ड्रिल गरे। अभ्यासको क्रममा आतंकवादी आक्रमणका परिदृश्यहरूको अभ्यास गरिएको थियो र सुरक्षा बलको प्रतिक्रिया, बन्दुक उद्धार, घाइतेहरूलाई उद्धार गर्ने र एजेन्सीहरू बीच समन्वय गर्ने क्षमताको परीक्षण गरिएको थियो। सुरक्षा एजेन्सीहरूले यस्तो अभ्यासको उद्देश्य अमरनाथ यात्राको क्रममा तीर्थयात्रीहरूको सुरक्षा सुनिश्चित गर्नु र कुनै पनि आपतकालीन परिस्थितिको प्रभावकारी रूपमा सामना गर्न तयारीलाई बलियो बनाउन रहेको बताएका छन्। केन्द्र सरकारले भारतीय फिल्म उद्योगलाई बढ़ावा दिन दुई महत्वपूर्ण निर्णय गरेको छ। नयाँ दिल्लीमा सूचना अनि प्रसारण मन्त्री अश्विनी वैष्णवको अध्यक्षतामा भएको समीक्षा बैठकमा यो निर्णय गरिएको हो। यसको उद्देश्य भारतीय सिनेमालाई वैश्विक स्तरमा अधिक प्रतिस्पर्धी बनाउन अनि फिल्म निर्माणका लागि अनुकूल वातावरण तयार गर्नु हो। सूचना अनि प्रसारण मन्त्रालयले प्रसार भारतीका अध्यक्ष प्रसून जोशीको अध्यक्षतामा एक उच्चस्तरीय अध्ययन समूहको गठन गरेको छ। यो समूहले भारतीय सिनेमामा देखिएको अवसरहरू अनि चुनौतीहरूको अध्ययन गरी उद्योगलाई मजबूत बनाउने सुझाव दिनेछ। भारतले अफगानिस्तानमा पाकिस्तानको हवाई हमलाको कड़ा निन्दा गरेको छ। यी हमलामा परि महिला अनि नानीहरू सहित कैयौं नागरिकहरूको मृत्यु भएको छ। विदेश मन्त्रालयले भनेको छ, पाकिस्तानको यो कार्यवाही अफगानिस्तानको सम्प्रभुतामाथि हमला हो अनि क्षेत्रीय शान्ति तथा स्थिरताका लागि खतरा हो। मन्त्रालयले भनेको छ, पाकिस्तानले आफ्नो आन्तरिक विफलताहरूलाई लुकाउनका लागि यस्तो करतूत गरिरहेको छ। अमेरिका अनि इरान बीच हर्मुज जलडमरू मध्येलाई लिएर जारी विवादमाथि कतरको राजधानी दोहामा वार्ता आज हुनेछ। यो बातचीत हालको सैन्य तनाव अनि अस्थायी युद्ध विरामपछि भइरहेको छ। विश्वको लगभग 20% काँचो तेलको परिवहन यही जलमार्गबाट हुने गरेको छ। हालका दिनहरूमा दुवै देशबीच मिसाइल हमलाका कारण हर्मुज जलडमरू मध्येमा जहाजहरूको आवाजाही अनि व्यापार प्रभावित भएको छ। तथापि दुई देशले अस्थायी युद्ध विराममाथि सहमति जताएको छ। यसै महिना भएको सम्झौता ज्ञापनको फरक फरक व्याख्यानका कारण दुई देशबीच फेरि तनाव बढ़ेको थियो। वार्तामा सुरक्षित नौवहन, व्यापार अनि क्षेत्रमा तनाव कम गर्ने उपायहरूमा चर्चा हुने सम्भावना रहेको छ। नेपालको राष्ट्रिय सभाले हिजो विनियोजन विधेयक पारित गरेको छ। वित्त मन्त्री डाक्टर स्वर्णिम वागलेद्वारा प्रस्तुत गरिएको विधेयक बहुमतले पारित भयो। छलफलका क्रममा वित्त मन्त्रीले शिक्षा, स्वास्थ्य र विद्युत क्षेत्रमा लगाइने कर नागरिकको हितका लागि भएको बताउनुभयो। फिफा विश्वकपमा राउण्ड अफ 32 म्याचमा इन्जरी टाइमको अन्तिम समयमा ग्रेबियल मार्टिनेलीले विनिङ गोल गरी 5 पल्टको च्याम्पियन ब्राजिलले जापानमाथि 2-1 जित दर्ता गरेको छ। अमेरिकाको टेक्सासमा ह्युस्टन स्टेडियममा भएको म्याचमा दोस्रो हाफमा सब्स्टिट्यूटको रूपमा उत्रिएका मार्टिनेलीले स्टपेज टाइमको 6 मिनटमा गोल गरे। यो समाचार युट्यूबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि आन्ध्र प्रदेशको 2 दिने भ्रमणमा रहनुहुनेछ। केन्द्रीय कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहान आजदेखि पूर्वोत्तरको 2 दिनको भ्रमणमा रहनुहुनेछ। 3 जुलाईदेखि शुरू हुने 57 दिनको अमरनाथ यात्रालाई लिएर जम्मू कश्मीर अनि पंजाबमा सुरक्षा व्यवस्था कड़ा गरिएको छ। अमेरिका अनि इरान बीच हर्मुज जलडमरू मध्यलाई लिएर जारी विवादमाथि कतारको राजधानी दोहामा वार्ता आज हुनेछ र फिफा विश्वकपमा ब्राजिलले जापानमाथि 2-1 जित दर्ता गरेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार, अहिलेलाई पूरा भयो।
4: मीडियम वेव 213.67 मीटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता समय यस बेला बिहानको 7:35 भइरहेको छ र अब भने यहाँहरू माझ प्रस्तुत गर्दछौ विविध जानकारी तथा मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम।

नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर आज फेरि हामी उपस्थित भएका छौं। र आजको दिन पनि थुप्रै घटनाहरू घटेका छन्। तिनै घटनाहरूबारे छोटो जानकारी गराउन र श्रोताहरूलाई त्यसको साथमा गीत सुनाउँदै मनोरञ्जन गराउन हामी यो समय यो कार्यक्रम लिएर आउने गर्छौं। प्रणाम सिक्किम कार्यक्रमलाई अगाडि बढ़ाउन चाहन्छौं भारतकै प्रसंगमा कुरा गर्दै। 1799 आजको दिन कृष्णराज बोडियार दोस्रो पल्ट मैसूरका राजा बनेका थिए। 1914 आजको दिन भारतीयहरूको अधिकारको आवाज उठाउँदा महात्मा गान्धी प्रथम पल्ट दक्षिण अफ्रिकामा पक्रा परेका थिए। 1917 आजको दिन डाक्टर दादाभाई नौरोजी भारतीय राष्ट्रिय कंग्रेसका संस्थापकको 92 वर्षको उमेरमा मृत्यु भएको थियो। यसै गरी 1986 आजको दिन मिजोराम भारतको एउटा अभिन्न राज्य बन्न पुगेको हो। मिजोराम 1972 आसामकै अधीनस्थ थियो। त्यसपछि युनियन टेरिटोरी बनेपछि 1986 बहुमतद्वारा भारतीय संविधान संशोधन गरेपछि 20 फरवरी 1987 मिजोराम भारतको 23 राज्य बनेको हो। मिजोराम भारतको दोस्रो कम जनसंख्या भएको राज्य हो र यो 21,087 स्क्वायर किलोमिटरमा फैलिएको छ अनि यसको 91% भाग जंगलले भरिएको छ र मिजोरामको राजधानी हो आइजोल अनि यहाँको आधिकारिक भाषा हो मिजो अनि इंग्लिश।

0: हजुर श्रोता, अब कुरा गरौं जन्मको। 1966 माइकल जेराई आयरन माइक टाइसनको जन्म भएको हो। उनी एक सेवानिवृत्त अमेरिकी बक्सर हुन्। किड डायनामाइट, आयरन माइक र द ब्याडेस्ट म्यान अफ द प्लानेट उपनाम पाउने टाइसनले आफ्नो पहिलो पेशागत प्रतियोगिता नकआउटद्वारा जितेका थिए। 1911 हिन्दी र मैथिली भाषाका अप्रतिम लेखक नागार्जुनको जन्म आजकै दिन भएको हो। उनको असली नाम वैद्यनाथ मिश्र थियो, तर हिन्दी साहित्यमा उनले नागार्जुन तथा मैथिलीमा यात्री उपनामले रचनाहरू गरेका छन्। उनको पिता श्री गोकुल मिश्र तरौनी गाउँको एक किसान थिए र खेती बाहेक पुरोहित आदिको सिलसिलामा वरपरको गाउँमा आउने जाने गर्दथे। उनीसँगै नागार्जुन पनि यात्री बनिए। उनको आरम्भिक शिक्षा प्राचीन पद्धतिबाट संस्कृतमा भयो, तर अघि गएर स्वाध्याय पद्धतिले शिक्षालाई अघि बढ़ाए। राहुल संस्कृत्यानन्दको संयुक्त निकायको अनुवाद पढ़ेर वैद्यनाथ अर्थात नागार्जुनलाई इच्छा भयो कि यो ग्रन्थ मूल पाली भाषामा पढ़ौं। यसको निम्ति उनी श्रीलंका गए र पाली भाषा पढ़दै मठको भिक्षुहरूलाई संस्कृत पढ़ाउँथे र यहाँ उनले बौद्ध धर्मको दीक्षा पनि लिए। उनले कविता मात्र नभएर उपन्यास, व्यंग्य, निबन्ध संग्रह, बाल साहित्य, मैथिली रचनाहरू साथै बंगला भाषाका रचनाहरू पनि गरेका छन्। उनलाई 1965 साहित्य अकादमी पुरस्कार प्रदान गरिएको हो। जन्मकै कुरा गर्दा 1943 आजकै दिन जन्मेका हुन् भारतीय पटकथा लेखक निर्देशक सईद अख्तर मिर्जा। उनी प्यारालाल सिनेमाका फिल्म जस्तै मोहन जोशी हाजिर हो, अल्बर्ट पिन्टोको गुस्सा क्यों आता है, नसीम इत्यादि फिल्महरू बनाए, जसकारण उनले दुईवटा राष्ट्रिय फिल्म पुरस्कार पनि प्राप्त गरेका छन्। 1934 चिन्तामणि नागेश रामचन्द्रन रावको जन्म भएको थियो। उनी एक रसायन वैज्ञानिक हुन् जसले घन अवस्था र संरचनात्मक रसायन शास्त्रको क्षेत्रमा मुख्य रूपमा काम गरेका छन्। वर्तमान उनी भारतका प्रधानमन्त्रीको वैज्ञानिक सल्लाहकार परिषदका प्रमुखको रूपमा सेवा पुर्याइरहेका छन्। उनले लगभग 1500 शोध पत्र र 45 वैज्ञानिक पुस्तकहरू लेखेका छन्। 4 फरवरी 2014 भारत सरकारले सर्वोच्च नागरिक सम्मान भारत रत्नले सम्मान जनाएको हो। सर सीवी रामन र अब्दुल कलाम पछि यो पुरस्कारले सम्मानित हुने उनी तेस्रो वैज्ञानिक हुन्। नै थुप्रै सम्मानहरूले सम्मानित रावलाई भारत सरकारले 1974 पद्मश्री र 1985 पद्मभूषणले पनि सम्मान जनाइसकेको छ।
1: श्रोता प्रणाम, सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ। जन्मकै कुरालाई अघि बढ़ाउ। 1928 आजको दिन जन्मेका थिए हिन्दी संगीत जगतका एक महान संगीत निर्देशक कल्याणजी।

हजुर, हिन्दी सिनेमाको प्रसिद्ध संगीतकार कल्याणजी वीरजी शाहको जन्म आजकै दिन भएको थियो। उनी भारतीय हिन्दी फिल्महरूको प्रसिद्ध संगीतकार जोड़ी कल्याणजी आनन्दजीमा एक थिए। प्रसिद्ध संगीतकार कल्याणजीले संगीतको औपचारिक शिक्षा प्राप्त गरेका थिएनन्, तर आफ्नो मेहनत र केही गर्ने लगनले देशको उच्च संगीतकारहरूमा सामेल भए। उनका गीतहरूले कैयौं पीढ़ीहरूको मनलाई मोहित गर्नको साथै मनोरञ्जन पनि गराएका छन्। उनले एक फिल्मी गीतलाई संगीत दिएका थिए। गीतको बोल थियो, जिन्दगी से बहुत प्यार हमने किया, मौत से भी मोहब्बत निभाएंगे हम, रोते रोते जमाने में आए मगर हंसते हंसते जमाने से जाएंगे हम। जीवनको अन्जान यात्रालाई आघात माया गर्ने कल्याणजीको जीवनसँगको प्रेम उनकै संगीतबद्ध यी पंक्तिहरूमा समावेश भएको छ। गुजरातमा कच्छको कुण्डरोडीमा जन्मेका कल्याणजी वीरजी शाह बाल्यकालदेखि नै संगीतकार बन्ने सपना देख्दथे। हुन त कुनै उस्तादबाट संगीतको शिक्षा लिएका थिएनन्। संगीतकार हुने सपना लिएर उनी मुम्बई आए र संगीतकार हेमन्त कुमारको सहायकको रूपमा काम गर्न थाले। संगीतकारको रूपमा कल्याणजी सबैभन्दा पहिले 1958 प्रदर्शित फिल्म सम्राट चन्द्रगुप्तबाट बन्ने मौका प्राप्त गरे भने 1960 आफ्नो सानो भाइ आनन्दजीलाई मुम्बई बोलाए। यसपछि कल्याणजीले आनन्दजीसँग मिलेर फिल्महरूमा संगीत दिन शुरू गरे। 1960 नै प्रदर्शित फिल्म छलियाको सफलतापछि संगीतकारको रूपमा उनले आफ्नो पहिचान केही बनाउन सफल भए। छलियामा उनको संगीतले सजिएको गीत डमडम डिगा डिगा र छलिया मेरा नाम श्रोताहरूमा आज पनि धेरै लोकप्रिय रहेको छ। वर्ष 1965 प्रदर्शित संगीतमय फिल्म हिमालय की गोदमेको सफलता पश्चात कल्याणजी आनन्दजीले सफलताको शिखर चुमे। यसपछि मनोज कुमारको फिल्म उपकारमा उनले कस्मे वादे प्यार वफा जस्ता मनलाई छुने संगीत दिएर श्रोताहरूलाई भावविभोर गरिदिए। यसबाहेक मनोज कुमारकै फिल्म पूर्व और पश्चिमको निम्ति कल्याणजीले दुल्हन चली वो पहन चली, तीन रंग की चोली र कोई जब तुम्हारा हृदय तोड़ दे जस्ता सदाबहार संगीत दिएर छुट्टै समा बाँधेका थिए। 1970 विजय आनन्द निर्देशित फिल्म जॉनी मेरा नाममा नफरत करने वालों से सीने में प्यार भर दूं र पलभर के लिए कोई मुझे प्यार कर ले जस्ता रोमान्टिक संगीत दिएर कल्याणजी आनन्दजीले श्रोताहरूको मन जिते। 1968 प्रदर्शित फिल्म सरस्वती चन्द्रको निम्ति कल्याणजी आनन्दजीलाई सर्वश्रेष्ठ संगीतकारको राष्ट्रिय पुरस्कार सहित फिल्मफेयर प्राप्त भएको थियो भने 1974 प्रदर्शित फिल्म कोरा कागजको निम्ति सर्वश्रेष्ठ संगीतकारको फिल्मफेयर पुरस्कार प्राप्त गरेका थिए। कल्याणजीले आफ्नो करियरमा लगभग 250 फिल्महरूमा संगीत दिएका छन्। वर्ष 1992 संगीत क्षेत्रमा पुर्याएको योगदानको निम्ति भारत सरकारले पद्मश्रीले सम्मानित गरिसकेको छ। लगभग 4 दशकसम्म आफ्नो जादुमय संगीतद्वारा भावविभोर गर्ने कल्याणजी 24 अगस्त 2000 हामीसँग सदैवको निम्ति विदा लिए। हजुर, आज कल्याणजीको जन्मदिनमा हामी सम्झन्छौं कल्याणजीलाई उनकै संगीतबद्ध एउटा गीतबाट।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट श्रोता अब कुरा गरौं आज पर्ने एउटा दिवस बारे आज परेको छ इन्टरनेशनल एस्ट्रोइड डे
1: हजुर श्रोता आज इन्टरनेशनल एस्ट्रोइड डे पनि पर्न गएको छ प्रत्येक वर्ष 30 जूनको दिन संयुक्त राष्ट्र संघद्वारा अन्तर्राष्ट्रिय एस्ट्रोइड दिवसको रूपमा मनाउने चलन छ डिसेम्बर 2016 संयुक्त राष्ट्र संघको महासभामा पारित एक प्रस्तावको आधारमा 30 जूनलाई अन्तर्राष्ट्रिय एस्ट्रोइड दिवसको रूपमा मनाउने घोषणा गरेको हो यो दिवस प्रत्येक वर्ष आजकै दिन अर्थात 30 जूनको दिन मनाइन्छ 1908 त्यस बेलाको रूसी संघमा अवस्थित साइबेरियाको टिङसुका नदी क्षेत्रमा अन्तरिक्षबाट खसेको एस्ट्रोइड वा भनौं ठूलो चट्टान पृथ्वीको एकदमै नजिक आएर वायुमण्डलमा नै विस्फोट भएको थियो जसले गर्दा टिङसुका क्षेत्रमा ठूलो प्रभाव पर्न गएको थियो र यही 30 जूनको दिन घटेको यो घटनालाई याद गरी र यस्ता एस्ट्रोइडका खतरा र यसको प्रभावबारे जन जागरूकता गराउनको लागि यो दिवस मनाउने गरिन्छ अब भनौं एस्ट्रोइड भनेको के हो एस्ट्रोइड हाम्रो सौर्य मण्डलमा रहेको ग्रहहरू झैं सूर्यको वरिपरि घुम्ने ससाना र ठूला चट्टानहरूको समूह हुन् यी एस्ट्रोइडहरू हाम्रो सौर्य मण्डलको स्थापनासँगै उत्पत्ति भएको हो भन्नपर्दा साना ठूला चट्टानहरू ग्रह बन्न नसकेर मंगल ग्रह र बृहस्पतिको बीच यी चट्टानहरू सूर्यको परिक्रमा गरिरहन्छन् सामान्य भाषामा भन्नुपर्दा यी साना ठूला चट्टानहरू वा भनौं एस्ट्रोइडहरू एउटा ग्रहको भाग हो जो ग्रह बन्न नसकेर यसरी चट्टानको रूपमा मंगल ग्रह र बृहस्पति ग्रहको बीच अवस्थित भएर सूर्यको परिक्रमा गरिरहन्छ र कहिलेकाहीँ यी साना ठूला चट्टानहरू या त भनौं एस्ट्रोइडहरू आफ्नो क्षेत्रबाट वा भनौं आफ्नो घुम्ने कक्षबाट बाहिर निस्किएर अन्य ग्रहहरूसित ठोकिएको घटनाहरू पनि सुनेका छौं तर वास्तवमा यी एस्ट्रोइडहरू सूर्यतर्फ आकर्षित हुने गर्दछन् र मार्गमा पर्ने ग्रहहरूमा यी एस्ट्रोइडहरू ठोकिने गर्दछन् अन्य ग्रहहरूसँग ठोकिँदा त्यति क्षति त हुँदैन तर पृथ्वीमा जीवन भएको हुनाले यी एस्ट्रोइडहरू पृथ्वीमा ठोकिँदा ठूलो ज्यान र धन सम्पत्तिको क्षति हुने गर्दछ यसरी नै सन् 1908 30 जूनको दिन त्यति बेलाको रूसी संघको साइबेरियामा टिङसुका नदी क्षेत्रमा अन्तरिक्षबाट आएको ठूलो चट्टान वा भनौं एस्ट्रोइड पृथ्वीसम्म पुग्नुभन्दा पहिले पृथ्वीको वायुमण्डलमा घस्रणाले वायुमण्डलमा नै विस्फोट भएको थियो जसले गर्दा टिङसुका नदी क्षेत्रको वरिपरि 2000 वर्ग किलोमिटरसम्मको जंगल विनाश भएको थियो यो वायुमण्डलमा घस्रणद्वारा भएको एस्ट्रोइड विस्फोटको ऊर्जा 15 मेगाटन रहेको थियो जो अमेरिकाद्वारा हिरोशिमामा खसालिएको एटम बम भन्दा 1000 गुणा शक्तिशाली थियो र यसैको सम्झनामा संयुक्त राष्ट्रद्वारा 30 जूनको दिनलाई अन्तर्राष्ट्रिय एस्ट्रोइड दिवस मनाउने घोषणा गरेको हो ताकि मानिसहरूमा यस्ता अन्तरिक्ष घटनाहरूको बारेमा जागरूक गराउन सकुन् र यस्ता खतराको समयमा अपनाउनु पर्ने सतर्कताहरू बारे जानकारी गराउन सकुन् संयुक्त राष्ट्रसंघ महासभाले यो दिवस मनाउने निर्णय एसोसिएशन अफ स्पेस एक्सप्लोरद्वारा प्रस्तावित प्रस्तावका आधारमा गरेको हो अब जानु एस्ट्रोइड बारे केही रोचक तथ्यहरू प्रथम एस्ट्रोइड सन् 1801 जोसेफी पियाजेद्वारा खोज गरिएको थियो जसको नाम सेरस राखिएको थियो अहिले हाम्रो सौर्य मण्डलमा लगभग 6 लाख खोजिएका एस्ट्रोइडहरू छन् खगोलविद अर्थात एस्ट्रोनोमर विलियम हर्सिलले सन् 1802 एस्ट्रोइड शब्दको खोज गरेका थिए जसको अर्थ हुन्छ स्टारलाइक अर्थात तारा जस्तो सेरस नामक एस्ट्रोइडलाई अहिलेसम्मको सबैभन्दा ठूलो एस्ट्रोइड भनिन्छ भने अहिलेसम्मको सबैभन्दा सानो एस्ट्रोइड 1991 खोज गरिएको बीएलआई मानिन्छ श्रोता यी त थिए एस्ट्रोइड बारे केही रोचक तथ्य र हामीले जानकारी गरायौं अन्तर्राष्ट्रिय एस्ट्रोइड दिवस बारे

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट। श्रोता, आज पर्न गएको एउटा अर्को दिवस पनि छ, यसबारे कुरा गर्न चाहन्छौ। आजको दिनलाई इन्टरनेशनल डे अफ पार्लियामेन्टेरिजम अर्थात संसद प्रक्रियाको अन्तर्राष्ट्रिय दिवसको रूपमा पनि पालन गरिन्छ। श्रोता, दरिलो या त भनौं बलियो या त भनौं शक्तिशाली संसद प्रजातन्त्रको आधारशिला मानिन्छ। सर्वसाधारण नागरिकहरूको मत पाएर संसद पुगेका राजनेताहरू सर्वसाधारण नागरिकहरूको आवाजको प्रतिनिधित्व संसदमा गर्ने गर्छन्। संसदमा कानूनहरू परिचर्चापछि पारित गरिन्छ, विभिन्न योजनाहरू चलाउन धनराशि आवण्टित गरिन्छ, साथै संसदमा सरकार देशप्रति जवाबदेही पनि हुने गर्छ। देश अनि नागरिकहरूको लाभको लागि नीति निर्देशहरू बनाउन संसदमा राजनेताहरू या त भनौ जनप्रतिनिधिहरू कार्य गर्ने गर्छन्। साथै अन्तर्राष्ट्रिय सम्बन्धलाई पनि अझ प्रगाढ बनाउन अन्तर्राष्ट्रिय समस्याहरूमाथि छलफल गर्न देशभित्र र बाहिरबाट उत्पन्न हुन सक्ने खतराहरू या त भनौ समस्याहरू विरूद्ध निर्णय लिन आदि जस्ता सबै महत्वपूर्ण काममा संसदको अति नै ठूलो भूमिका रहेको हुन्छ। संसदको यसै महत्वलाई दर्शाउन तथा संसदमाथि सर्वसाधारण नागरिकहरूको उड्दै गरेको विश्वासलाई अझ बलियो बनाउन संसदीय कार्यलाई पारदर्शी बनाउन नयाँ नयाँ आधुनिक तकनिकहरू अपनाउन युवा तथा महिलाहरूको राजनीतिमा सहभागिता बढ़ाउन भनी संयुक्त राष्ट्र संघले वर्ष 2018 30 जूनको दिनलाई प्रत्येक वर्ष इन्टरनेशनल डे अफ पार्लियामेन्टेरिजम अर्थात संसद प्रक्रियाको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने घोषणा गरेको थियो। 30 जूनकै दिन यो दिवस पालन गर्नुको मुख्य कारण के हो भने, श्रोता, 30 जून सन् 1889 इन्टर पार्लियामेन्टरी युनियन अर्थात आईपीयूको स्थापना भएको थियो र आज इन्टर पार्लियामेन्टरी युनियनको स्थापना दिवस पनि हो र यो यस्तो संगठन हो जसमा विश्वका 179 प्रजातान्त्रिक देश या त भनौ संसदीय व्यवस्था भएका देशहरू सम्मिलित छन् र यस संगठनको उद्देश्य नै संसदीय कूटनीति तथा संवादले शान्ति स्थापना गर्नु रहेको छ र यस संगठनको नारा रहेको छ फर डेमोक्रेसी फर एभ्रीवान। श्रोता, यो थियो छोटो जानकारी। आज पालन गरिने इन्टरनेशनल डे अफ पार्लियामेन्टेरिजम अर्थात संसद प्रक्रियाको अन्तर्राष्ट्रिय दिवस बारे। प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता, अब कुरा गरौं विश्वमा आजकै दिन घटेका केही घटनाहरूबारे। 1607 आजकै दिन एनालस इक्लिजियास्टिक क्याथोलिक धर्म सम्बन्धी वैज्ञानिक इतिहास प्रकाशित भएको थियो। 1860 आजको दिन अक्सफोर्ड युनिभर्सिटी म्युजियममा चार्ल्स डार्विनको सिद्धान्त थ्योरी अफ इभोल्युसनमाथि एउटा ऐतिहासिक तर्कसभा आयोजना भएको थियो र यो तर्कसभामा थोमस हेनरी हक्सले अनि बिशप सामुएल विल्बरफोर्सले भाग लिएका थिए। 1894 आजको दिन लन्डन टावर ब्रिज खोलिएको थियो।
1: 1937 विश्वको पहिलो आपतकालीन नम्बर 999 लन्डनमा जारी गरिएको थियो।
0: 1896 आजको दिन डब्ल्यूएस हडावेले इलेक्ट्रिक स्टोभको प्याटेन्ट पाएका थिए।
1: 1966 अमेरिकाको प्रथम महिला संगठन नेशनल अर्गनाइजेशन फर वुमनको गठन भएको थियो।
0: 1921 आजको दिन द साउथ अफ्रिकन रिजर्भ ब्याङ्कको स्थापना भएको थियो। 1925 आजको दिन चार्ल्स जेन्किन्सलाई क्याबलको माध्यमद्वारा एक ठाउँदेखि अर्को ठाउँ पिक्चर पुर्याउने शुरूआती दौरको टेलिभिजनको यूएस पेटेन्ट प्राप्त भएको थियो। 1941 आजको दिन युक्रेन स्वतन्त्र बनेका थिए। 1952 आजको दिन हसेन सिरी पासाले इजिप्टको सरकार गठन गरे। 1953 आजको दिन प्रथम सेब्रोलेट कार्बेट कार निर्माण गरिएको थियो। 1956 साम्यवादी क्रान्तिकारी सोभियत नेता भ्लादिमिर लेनिनको 1923 पोलिटिक्स टेस्टामेन्ट आजको दिन मस्कोमा प्रकाशित भएको थियो। 1961 आजको दिन नासाको एक्सप्लोरर माइक्रो मेट्रोएड रिसर्च मिशन पृथ्वीको कक्षामा पुग्न अघि नै विफल भएको थियो। 1962 आजको दिन रुवाण्डा र बुरुन्डी स्वाधीन भएको थियो।
1: 2000 अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले इलेक्ट्रोनिक हस्ताक्षरलाई मान्यता दिएका थिए।
0: 1967 आजको दिन रोबर्ट हेनरी लोरेन्स जुनियर प्रथम ब्ल्याक एस्ट्रोनट बनेका थिए। 1992 आजको दिन फिडिल रामोस फिलिपिन्सका राष्ट्रपति बनेका थिए।
1: 2002 ब्राजिलले जर्मनीलाई 2-0 हराएर 17 फुटबल विश्वकप जितेको थियो। यो म्याच योकोहामामा भएको थियो।
0: 2004 आजको दिन साम रियामीले निर्देशन गरेको चर्चित फिल्म स्पाइडरम्यान 2 रिलीज भएको थियो।
1: 2003 चारपल्ट अस्कर पुरस्कार प्राप्त गर्ने अभिनेत्री क्याथरिन हेपबर्नको निधन भएको थियो।
0: 2005 आजको दिन स्पेनमा समलिङ्गीहरूको विवाहलाई कानूनी मान्यता प्राप्त भएको थियो भने 2012 आजको दिन मोहम्मद मोर्सीले इजिप्टका राष्ट्रपतिको रूपमा शपथ लिएका थिए। वर्ष 2018 आजको दिन प्राय 10 वर्षपछि नानीहरूको पपुलर अनलाइन गेम फ्यान्टेज बन्द गरिएको थियो। वर्ष 2018 आजको दिन पेलेपछि 19 वर्षीय केलियन इम्बापे फिफा विश्वकपमा 2 गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए। श्रोता, पेलेले 1958 यसरी नै फिफा विश्वकपमा 2 गोल गरेका थिए। वर्ष 2020 आजको दिनदेखि चीनको नयाँ राष्ट्रिय सुरक्षा अधिनियम हङकङमा लागू गरिएको थियो। 30 जून 2021 दिन डीआरडीओले न्यू जेनेरेशन अग्निपी मिसाइलको सफलतापूर्वक परीक्षण गरेको थियो। 29 जून 2022 रात मणिपुरको नोनी जिल्लामा अधिक वर्षाको कारण गएको भूस्खलनको कारण भारतीय 11 गोर्खा राइफल्सको क्याम्प नै पहिरोले सोरेर लगेपछि आजको दिन सयौं जवानहरू मारिएका थिए, जसमा परेर हाम्रै सिक्किम दार्जीलिङ वरपरका धेरै जवानहरूको असामयिक मृत्यु भएको थियो भने स्थानीय बासिन्दाहरूसितै नर्थ इस्ट फ्रन्ट

0: हजुर यसैको साथ आज पनि कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। भोलि फेरि यस्तै अन्य जानकारीहरू लिएर भनौँ भोलिको इतिहास बारे जानकारी लिएर हामी उपस्थित हुनेछौ। तबसम्मलाई विदा माग्छौ, विदा दिनुहोस्,
1: नमस्कार।
2: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला बिहानको आठ बजिसकेको छ र अब यहाँहरूले सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्र र उत्तर पूर्वी सेवा सिलोङ केन्द्रबाट क्रमैले हिन्दी अनि अंग्रेजी भाषामा समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

मिडियम वेभ 213.67 मिटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा र न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, समय यस बेला बिहानको 8:40 भइरहेको छ। आकाशवाणी गान्तोक सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई कार्यक्रम गीतिमालाको यो बसाईमा आज हामी सुनाउन लागिरहेका छौं कलाकार सुमन कार्की र वर्ष सिंहको आवाजमा सजिएका केही नेपाली आधुनिक गीतहरू। त श्रोता, कार्यक्रमको शुभारम्भ गरौं कलाकार सुमन कार्कीको स्वरमा सजिएको यो गीतबाट।

0: जोसुकै सँग यौन सम्पर्क नराख्नुहोस्।
1: याद राख्नुहोस्, सधैँ कन्डमको प्रयोग गर्नुहोस्।
0: अधिक जानकारीको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहित बजारी।
2: यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी तारीक 1 जुलाई 2026 बुधबार साँझ 6:05 प्रसार गरिने कानूनी सल्लाह कार्यक्रम अन्तर्गत हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ इन्भाइरोमेन्ट एण्ड फरेस्ट लज अर्थात पर्यावरण एवं वन्य कानून। यस विषय अधिक जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम गभर्नमेन्ट ल कलेज बुर्तुक गान्तोकका प्रिन्सिपल डाक्टर दिलीप पाण्डे। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220117103529220111 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 1 तारीक जुलाई 2026 बुधबार साँझ 6:05 अनि फोन नम्बर छ 0359220117103529220111। सूचना पूरा भयो। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, यसरी नै कार्यक्रमलाई अघि बढ़ाउने क्रममा फेरि सुनाउन लागिरहेका छौं गायक वर्षा सिंहको आवाजमा सजिएको यो अर्को गीत।

रिसाई र टाढा नजाऊ, तिम्रो मुस्कानमै मेरो संसार छ। हजुर श्रोता, यसरी नै कार्यक्रम गीतिमालामा अर्को गीत सुनाउन लागिरहेका छौं, कलाकार वर्षा सिंहको आवाजमा।

यहाँहरूले भर्खरै सुन्नुभयो कलाकार सुमन कार्कीको आवाजमा यो मिठो गीतलाई। श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो कलाकार सुमन कार्की र वर्ष सिंहको आवाजमा नेपाली गीतहरू भने। आजलाई यसै गीतका साथ कार्यक्रम गीतेमालाको निर्धारित समय यही पूरा हुँदछ।

यो आकाशवाणी गान्तोकको अब सुन्नुहोस् मुख्य समाचार। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज असार 15 अथवा धान दिवस तथा राष्ट्रिय दही चिउरा दिवसको पावन अवसरमा सम्पूर्ण सिक्किमवासी तथा कृषक समुदायप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभयो। मुख्यमन्त्री प्रेमसिंह तामाङले सहकारिता सप्ताह समारोह 2026 को अवसरमा सहकारी आन्दोलनका सबै सदस्यहरू, निर्वाचित प्रतिनिधिहरू, पद अधिकारीहरू, कर्मचारीहरू र सरकारवालाहरूलाई न्यानो अभिवादन र शुभकामना व्यक्त गर्नुभएको छ। गान्तोकका जिल्लापाल रोहन अगवानीले आज जिल्ला प्रशासनिक केन्द्रमा जारी विशेष गहन संशोधन एसआईआर 2026 बारे पत्रकार सम्मेलनलाई सम्बोधन गरे। जिल्ला प्रशासनिक केन्द्र गान्तोक जिल्लाले गणना अभ्यास सफलतापूर्वक सम्पन्न गरेको घोषणा गर्दै 99.68% गणना फर्म वितरण हासिल गरेको छ। भारत मौसम विज्ञान केन्द्र गान्तोकले विशेष मौसम बुलेटिन 2 जारी गरेको छ, जसमा हिजो र आज सिक्किमभरि वर्षा गतिविधि बढ़ने चेतावनी दिएको छ। 758 सीमा सड़क कार्यबलद्वारा चानमारी गोस्खन डाँडा सड़कमा मरमत सम्भार कार्यको भारतीय जनता पार्टी सिक्किमले स्वागत गर्दै सीमा सड़क संगठन बीआरओ र जनरल रिजर्व इन्जिनियर फोर्स प्रति हार्दिक आभार व्यक्त गरेको छ। प्रेस क्लब अफ सिक्किमले सिक्किम एक्सप्रेस की संस्थापक प्रकाश तथा नेपाली दैनिक हिमाली बेलीकी सम्पादक माला राणा पात्रोलाई सिक्किमको पत्रकारिता र मीडियामा उनको जीवनभरको उत्कृष्ट योगदानको कदर स्वरूप प्रतिष्ठित कञ्चनजंघा कलम पुरस्कार 2026 प्रदान गरिने घोषणा गरिएको छ। यो पुरस्कार 17 जुलाईका दिन प्रेस क्लब अफ सिक्किमको 24 स्थापना दिवस समारोहमा प्रदान गरिनेछ। सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार जो पूरा भयो। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता समय यस बेला बिहानको 9:02 भएको छ र अब प्रस्तुत छ पुराना हिन्दी चलचित्रका गीतहरूले समेटिएको कार्यक्रम चित्राञ्जली। कार्यक्रम चित्राञ्जलीको पर्खाईमा बस्नुभएका हाम्रा सम्पूर्ण संगीत प्रेमी श्रोताहरूलाई कार्यक्रममा हार्दिक स्वागत जनाउँदछौ। प्रिय श्रोता, कार्यक्रमको थालिनी गर्न लागिरहेका छौं चलचित्र कयामत से कयामत तकबाट कलाकार उदित नारायण।

श्रोता अब सुन्नुहोस् यस कार्यक्रमको अर्को गीत मेहुना चलचित्रबाट कलाकार अनु मल्लिक केके अनि समूहको आवाजमा।

यहाँहरूले कार्यक्रम चित्रांजलि अन्तर्गत सुन्दै हुनुहुन्छ पुराना हिन्दी चलचित्रका गीतहरू र यसै गीतहरू सुनाउने क्रममा अब फेरि सुनाउन लागिरहेका छौं। चलचित्र दिलवाले दुल्हनिया ले जाएंगेबाट कलाकार लता मंगेशकर र उदित नारायणको स्वरमा सजिएको यो गीत।

0: सहकारिता विभाग सिक्किम सरकारको तर्फबाट यहाँहरू सबै सबैलाई शुभकामना।
1: सहकारी सप्ताह 2026 स्वागत छ। 29 जुनदेखि 6 जुलाईसम्म सहकारिता मन्त्रालयको 5 वर्षे उपलब्धि तथा सहकारिताको समृद्ध यात्रालाई सँगै मनाऊ। शुभारम्भ तथा प्रतिज्ञा दिवसदेखि पैक्स परिवर्तन दिवस, कृषक सम्मान दिवस, एआई तथा प्रविधि दिवस, सहकार संवाद दिवस, हरित सहकारी दिवस, नवीन पुस्ता सहकारी दिवस हुँदै राष्ट्रिय सहकारी महोत्सव सम्म हामी सबै सहकारिताको यात्रामा एकताबद्ध बनाऊ। सहकारी सप्ताह 2000 सफल बनाऊ।
0: सहकारिता विभाग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी तारीक 1 जुलाई 2026 बुधबार साँझ 6:05 प्रसार गरिने कानूनी सल्लाह कार्यक्रम अन्तर्गत हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ इन्भाइरोमेन्ट एण्ड फरेस्ट लस अर्थात पर्यावरण एवं वन्य कानून। यस विषय अधिक जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम गभर्नमेन्ट ल

कलेज बुर्तुक गान्तोकका प्रिन्सिपल डाक्टर दिलीप पाण्डे र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 1 तारीक जुलाई 2026 बुधबार साँझ 6:05 अनि फोन नम्बर छ 03592201171 03592201171। सूचना पूरा भयो। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ। श्रोता अब सुनौ यो अर्को गीत चलचित्र मेरा यारका साथी हैबाट कलाकार उदित नारायण अनि अलका याग्निकको स्वरमा।

श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो कार्यक्रम चित्रांजली अन्तर्गत विभिन्न हिन्दी फिल्मी गीतहरू भने अब सुन्नुहोस् कार्यक्रमको अन्तिम गीत चलचित्र सिर्फ तुमबाट कलाकार उदित नारायणको आवाजमा।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता समय यस बेला बिहानको 9:30 भइसकेको छ र अब प्रस्तुत गर्दछौ विभिन्न कलाकारहरूको स्वरमा सजेका केही नेपाली देशभक्ति गीतहरू। श्रोता यसरी नै कार्यक्रम नेपाली देशभक्ति गीतलाई अघि लाने क्रममा प्रथम गीत सुनाउन लागिरहेका छौ कलाकार रामला राईको आवाजमा।

श्रोताहरूले भर्खरै सुन्नुभयो कलाकार नारायण राई अनि समूहको स्वरमा सजिएको यो गीत। यसरी नै कार्यक्रममा अघिल्लो गीत सुनाउन लागिरहेका छौं गायक अरूणा लामा अनि समूहको स्वरमा।

यहाँहरूले सुन्दै हुनुहुन्छ विभिन्न कलाकारहरूको आवाजमा नेपाली देशभक्ति गीतहरू र अब सुनौ यो अर्को गीत कलाकार मणिकमल छेत्री अनि साथीहरूको आवाजमा।

श्रोताहरूले भर्खरै सुन्नुभयो कलाकार अरूणा लामा अनि समूहको आवाजमा यो गीत भने आजलाई यसै गीतका साथ कार्यक्रम नेपाली देशभक्ति गीतको निर्धारित समय यही पूरा हुँदछ। यो आकाशवाणी गान्तोक हो, अब सुन्नुहोस् मुख्य समाचार। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज असार 15 अथवा धान दिवस तथा राष्ट्रिय दही चिउरा दिवसको पावन अवसरमा सम्पूर्ण सिक्किमवासी तथा कृषक समुदायप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभयो। मुख्यमन्त्री प्रेमसिंह तामाङले सहकारिता सप्ताह समारोह 2026 अवसरमा सहकारी आन्दोलनका सबै सदस्यहरू, निर्वाचित प्रतिनिधिहरू, पद अधिकारीहरू, कर्मचारीहरू र सरकारवालाहरूलाई न्यानो अभिवादन र शुभकामना व्यक्त गर्नुभएको छ। गान्तोकका जिल्लापाल रोहन अगवानेले आज जिल्ला प्रशासनिक केन्द्रमा जारी विशेष गहन संशोधन एसआईआर 2026 बारे पत्रकार सम्मेलनलाई सम्बोधन गरे। जिल्ला प्रशासनिक केन्द्र गान्तोक जिल्लाले गणना अभ्यास सफलतापूर्वक सम्पन्न गरेको घोषणा गर्दै 99.68% गणना फारम वितरण हासिल गरेको छ। भारत मौसम विज्ञान केन्द्र गान्तोकले विशेष मौसम बुलेटिन 2 जारी गरेको छ, जसमा हिजो र आज सिक्किमभरि वर्षा गतिविधि बढ़ने चेतावनी दिएको छ। 758 सीमा सड़क कार्यबलद्वारा चानबारी गोसखानडाँडा सड़कमा मरम्मत सम्भार कार्यको भारतीय जनता पार्टी सिक्किमले स्वागत गर्दै सीमा सड़क संगठन बीआरओ र जनरल रिजर्भ इन्जिनियर फोर्स प्रति हार्दिक आभार व्यक्त गरेको छ। प्रेस क्लब अफ सिक्किमले सिक्किम एक्सप्रेसकी संस्थापक प्रकाशक तथा नेपाली दैनिक हिमाली बेलीकी सम्पादक माला राणा पात्रोलाई सिक्किमको पत्रकारिता र मीडियामा उनको जीवनभरको उत्कृष्ट योगदानको कदर स्वरूप प्रतिष्ठित कञ्चनजंघा कलम पुरस्कार 2026 प्रदान गरिने घोषणा गरेको छ। यो पुरस्कार 17 जुलाईका दिन प्रेस क्लब अफ सिक्किमको 24 स्थापना दिवस समारोहमा प्रदान गरिनेछ। सो पूरा भयो। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एक्स न्यूज अन एआर मोबाइल एप मार्फत पनि सुन्न सक्नुहुनेछ। हाम्रो स्टुडियोको घड़ी अनुसार समय यस बेला बिहानको 10:02 भइरहेको छ र अब यहाँहरूमाझ प्रस्तुत गर्न लागिरहेका छौ नयाँ हिन्दी फिल्मी गीतहरूको कार्यक्रम ताजे तरानी। कार्यक्रम ताजे तरानीको पर्खाईमा बस्नुभएका सम्पूर्ण संगीत प्रेमी श्रोताहरूलाई हार्दिक स्वागत जनाउँदछौ। श्रोताहरूको मनोरञ्जनका निम्ति कार्यक्रमको पहिलो कोशीली लिएर आएका छौ चलचित्र बागी 2 कलाकार जुबिन नोटियल अनि सुकृति कक्करको आवाजमा रहेको गीत। त श्रोता स्वीकार गर्नुहोस् कार्यक्रमको पहिलो कोशीली।

श्रोता, यसरी नै कार्यक्रमलाई अघि बढ़ाउने क्रममा अब फेरि सुनाउन लागिरहेका छौं गायक कलाकार अतिफ असलमको आवाजमा चलचित्र टाइगर जिन्दा हैबाट लिएको गीत। त श्रोता, स्वीकार गर्नुहोस् यो गीत।

यहाँहरूले भर्खरै सुन्नुभयो चलचित्र भारतबाट कलाकार विशाल शेखर र अभिजित श्रीवास्तवको मधुर आवाजमा भने अब अघिल्लो गीत प्रस्तुत गर्न लागिरहेका छौं कलाकार मोहित चौहानको आवाजमा चलचित्र जप उई मिटबाट श्रोता स्वीकार्नुहोस् यो अघिल्लो गीतलाई।

यहाँहरूलाई कार्यक्रम चित्राञ्जली सुनाएर मनोरञ्जन गराउँदा गराउँदै अब अन्तिम गीत सुनाउन लागिरहेका छौ चलचित्र प्रेमरतन धनपायोबाट कलाकार पलक मुच्छलको स्वरमा।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र समय यस बेला 10:30 भइरहेको छ र अब यहाँहरूलाई सुनाउनेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी एफएम गोल्डमा कार्यक्रमहरू।

मीडियम वेभ 213.67 मिटर तथा 1404 किलोहर्ज अनि एफएम कञ्चनजङ्घा 103 मेगाहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हामीलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, हाम्रो स्टुडियोको घड़ी अनुसार समय यसबेला मध्याहको 11:40 भइरहेको छ र अब प्रस्तुत छ कार्यक्रम नारी संसार।

नमस्कार। आकाशवाणी गान्तोकको विशेष कार्यक्रम नारी संसार सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा म कृष्ण खतिवडाको हार्दिक अभिवादन।

श्रोता सधैं हामी नारी संसार कार्यक्रममा विभिन्न जानकारीहरू लिएर आउने गर्छौ। आज पनि नयाँ जानकारीहरू लिएर उपस्थित भएका छौं। त्यसैले आज जून महिनाको 30 तारीक आजको दिन संसारभरिका लोकतान्त्रिक मुलुकहरूले एउटा साझा उत्सव मनाइरहेका छन्। त्यो हो अन्तर्राष्ट्रिय संसदीय प्रणाली दिवस अर्थात इन्टरनेशनल डे अफ पार्लियामेन्टरिजम। सन् 1889 आजकै मिति अर्थात 30 जूनका दिन विश्वका संसदहरूको साझा मंच अन्तर संसदीय संघको स्थापना भएको थियो। सोही ऐतिहासिक दिनको सम्झनामा संयुक्त राष्ट्रसंघ महासभाले सन् 2018 हरेक वर्ष आजको तारीक 30 जूनलाई अन्तर्राष्ट्रिय संसदीय प्रणाली दिवसका रूपमा मान्यता दियो। संसद भनेको जनताको आवाज हो, यो लोकतन्त्रको मन्दिर हो र कुनै पनि संसद वा लोकतान्त्रिक प्रणाली तब मात्र न्यायपूर्ण र समृद्ध बन्न सक्छ जब समाजको आधा आकाश ओगटेका नारीहरूको प्रतिनिधित्व त्यहाँ अर्थपूर्ण र निर्णायक रूपमा सुनिश्चित हुन्छ। आदरणीय श्रोता, अब प्रवेश गरौं विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक हाम्रो देश भारतको संसदीय प्रणाली र महिला संसद सम्बन्धका परम्परा बारे।

भारतमा राजनीतिक र नीति निर्माणको तहमा महिलाहरूको सहभागिता केवल समावेशिताको विषय मात्र होइन, यो देशको समग्र विकास र लोकतन्त्रको सुदृढीकरणको अनिवार्य शर्त हो। कुल जनसंख्याको आधा हिस्सा ओगटेका महिलाहरूको आवाज नीति निर्माणको सर्वोच्च मञ्च संसदमा कति शक्तिशाली छ भन्ने कुराले भारत लोकतान्त्रिक परिपक्वतालाई झल्काउँछ। श्रोता, भारतीय संसदमा महिला सांसदहरूको यात्रा निकै उतार चढ़ाव, संघर्ष र गौरवपूर्ण इतिहासले भरिएको छ। प्रारम्भिक वर्षहरूमा सामाजिक संकीर्णता र पितृसत्तात्मक संरचनाका कारण संसदमा महिलाहरूको संख्यात्मक उपस्थिति न्यून रहे पनि उनीहरूको वैचारिक र नीतिगत प्रभाव सधैं उच्च रह्यो। परम्परागत रूपमा महिला नेतृत्वलाई महिला र बाल कल्याण वा सांस्कृतिक मुद्दामा मात्र सीमित राख्ने भाष्यलाई चिर्दै आजका महिला सांसदहरूले देशको अर्थतन्त्र, रक्षा, वैदेशिक नीति र गृह प्रशासन जस्ता रणनीतिक क्षेत्रहरूको नेतृत्व सम्हालेका छन्। वर्तमान सन्दर्भमा भारतले आफ्नो संसदको नयाँ भवनबाट कार्य सञ्चालन गरिरहँदा र ऐतिहासिक नारी शक्ति बन्धन अधिनियम पारित गरिसकेको अवस्थामा भारतीय राजनीतिमा महिलाहरूको भूमिका देखावटी प्रतिनिधित्वबाट रूपान्तरित भई निर्णायक नेतृत्वमा परिणत भएको छ। आजको नारी संसार कार्यक्रममा भारतीय महिला संसदहरूको इतिहासदेखि वर्तमान परिदृश्य, उनीहरूका सबल तथा दुर्बल पक्ष, अवसर, चुनौती र भविष्यको मार्गचित्रलाई सरल र विस्तृत रूपमा विश्लेषण गर्ने प्रयास गरिएको छ। आदरणीय श्रोता, भारतीय संसदीय इतिहासमा महिलाहरूको यात्रालाई मुख्यत चारवटा महत्वपूर्ण चरणमा विभाजन गर्न सकिन्छ। यसले कसरी भारतीय महिलाहरूले सड़कको संघर्षदेखि संसदको सर्वोच्च आसनसम्मको दूरी तय गरे भन्ने देखाउँछ। पहिलो, स्वतन्त्रता आन्दोलन र प्रारम्भिक चरण। श्रोता, भारतको स्वतन्त्रता संग्राममा महिलाहरूको सहभागिता अभूतपूर्व र ऐतिहासिक थियो। महात्मा गान्धीको आह्वानमा सरोजिनी नायडू, सुचेता कृपालानी, राजकुमारी अमृत कौर, दुर्गाबाई देशमुख र अरूणा आसफ अली जस्ता दिग्गज महिलाहरूले स्वतन्त्रता आन्दोलनको अग्रपंक्तिमा रहेर नेतृत्व गरे। यही राजनीतिक चेतना र सक्रियताका कारण सन् 1952 भएको भारतको पहिलो लोकसभा निर्वाचनमा 22 जना महिला सांसद निर्वाचित भए, जुन कुल संख्याको 4.5% थियो। तत्कालीन समयमा विश्वका धेरै विकसित मुलुकहरूमा पनि महिलाहरूलाई भोट हाल्ने अधिकार समेत पूर्ण रूपमा प्राप्त नभएको अवस्थामा भारतले पहिलो निर्वाचनदेखि नै महिलाहरूलाई समान मताधिकार र प्रतिनिधित्वको अधिकार दिएको थियो। राजकुमारी अमृत कौर भारतको पहिलो मन्त्री परिषदमा स्वास्थ्य मन्त्री बनेकी थिइन्, जसले भारतको आधुनिक स्वास्थ्य प्रणालीको जग बसाइन्। दोस्रो, स्थिर र माध्यम विकासको चरण, जो 1970 2000 दशकलाई मात्र मान्न सकिन्छ। यो अवधिमा भारतले इन्दिरा गान्धीका रूपमा देशको पहिलो र अत्यन्तै शक्तिशाली महिला प्रधानमन्त्री त पायो, जसले देशको राजनीतिक र रणनीतिक दिशा नै बदलिदिन्। तर विडम्बना के रह्यो भने संसदमा आम महिलाहरूको कुल संख्या भने 10% आँकडा पार गर्न निकै संघर्ष गर्नु परिरह्यो। सन् 1977 छैटौं लोकसभामा महिलाको प्रतिनिधित्व घटेर केवल 3.4% खुम्चियो। यद्यपि यो अवधिमा एउटा ठूलो कानूनी र संरचनात्मक परिवर्तन भयो। सन् 1992 गरिएका 73 र 74 संवैधानिक संशोधनले स्थानीय निकायहरू, ग्राम पञ्चायत र नगरपालिकामा महिलाका लागि 33% सीट आरक्षित गर्यो। यो कदमले भारतको ग्रामीण र तल्लो तहको राजनीतिमा क्रान्ति ल्यायो र लाखौंको संख्यामा महिला नेतृत्व, सरपञ्च र पार्षद जन्मायो। यही जगले कालान्तरमा केन्द्रीय राजनीतिमा महिलाहरूको आगमनलाई सहज बनायो। तेस्रो, आधुनिक युग र संख्यात्मक वृद्धिको चरण,
2010 देखि 2024 सम्म सन् 2009 को 15 लोकसभामा पहिलो पटक महिला सांसदहरूको संख्या 59 पुग्यो। यसै समयमा मीरा कुमार पहिलो महिला लोकसभा अध्यक्ष बन्न सफल भइन्। सन् 2019 को 17 लोकसभामा यो संख्या ऐतिहासिक रूपमा सर्वाधिक 78 पुगेको थियो, जसमा सुमित्रा महाजनले अध्यक्षको भूमिका निभाइन्। यस चरणमा महिला सांसदहरू केवल संख्यामा मात्र बढेनन्, उनीहरूले संसदीय बहस, शून्य समय र निजी विधेयकहरू मार्फत सरकारलाई जनताप्रति जवाफदेही बनाउन ठूलो भूमिका खेले। चौथो, वर्तमान परिदृश्य र नयाँ युग, यस चरणमा 2024 पश्चातको समयलाई लिन सकिन्छ। सन् 2024 को आम निर्वाचनबाट गठित हाल क्रियाशील रहेको 18 लोकसभामा अघिल्लो संसदको तुलनामा केही कमी हुँदै 74 जना महिला सांसदहरू निर्वाचित भएका छन्। राज्यसभामा पनि महिलाहरूको प्रतिनिधित्व करिब 10-12% हाराहारीमा रहेको छ। संख्यात्मक रूपमा केही कमी देखिए पनि वर्तमान परिदृश्यमा महिला सांसदहरूको गुणात्मक प्रभाव, दलीय नेतृत्वमा पक्कड़ र नीतिगत हस्तक्षेप पहिले भन्दा धेरै बलियो र परिपक्व भएको छ। श्रोता, चर्चा परिचर्चा पछि एक क्षण मनोरञ्जन गरौं एउटा मिठो गीत सुनेर।

श्रोता अब गीतपछि विचार गरौं वर्तमान परिदृश्य र प्रमुख महिला नेतृत्वहरूको भूमिका। वर्तमान भारतीय राजनीतिमा महिला सांसदहरू केवल औपचारिकता वा दलीय अनुशासन पालना गर्ने सदस्य मात्र होइनन्, उनीहरूले देशको अर्थतन्त्र कानून

निर्माण सामाजिक सुधार र विपक्षी मोर्चाको नेतृत्व गरिरहेका छन्। वर्तमान परिदृश्यमा शीर्ष भूमिका खेलिरहेका केही प्रमुख महिला नेतृत्व र उनीहरूको विशिष्ट भूमिकाको विस्तृत विवरण यस प्रकार छ। भारतकी माननीय राष्ट्रपति द्रौपदी मुर्मू, राष्ट्रपतिका हैसियतले उहाँ सांसदको सर्वोच्च अंग, देशको राष्ट्राध्यक्ष तथा संवैधानिक प्रमुख हुनुहुन्छ। भारतको इतिहासमा पहिलो आदिवासी र दोस्रो महिला राष्ट्रपति बनेकी मुर्मूको उपस्थिति आफैमा एउटा ठूलो सामाजिक र राजनीतिक सन्देश हो। उहाँको कार्यकालले भारतका सीमान्तकृत गरीब र आदिवासी समुदायका महिलाहरूमाझ राज्यको सर्वोच्च तहमा पुग्न सकिन्छ भन्ने अभूतपूर्व आत्मविश्वास पैदा गरेको छ। केन्द्रीय वित्त तथा कर्पोरेट मामिला मन्त्री निर्मला सीतारमण, उहाँ राज्यसभा सांसद हुनुका साथै देशको आर्थिक नीति प्रमुखको नेतृत्व सम्हाल्नुहुन्छ। भारतको इतिहासमा पहिलो पूर्णकालिक महिला वित्त मन्त्रीका रूपमा सीतारमणले विगत 7 वर्षदेखि विश्वकै सबैभन्दा तीव्र गतिमा बढ़िरहेको भारतीय अर्थतन्त्रको सफल व्यवस्थापन गरिरहेकी छन्। संसदमा बजेट प्रस्तुत गर्ने, जटिल कर प्रणाली जीएसटीको सहजीकरण गर्ने र विश्वव्यापी आर्थिक उत्तर चढ़ावका बीच पनि भारतको वित्तीय स्थितिलाई सुदृढ राख्ने कार्यमा उनको भूमिका अतुलनीय रहेको छ। यस्तै प्रकारले वर्तमान संसदमा हेमा मालिनी, महुआ मोइत्रा, सुप्रिया सुले, कन्नी मोजी, करूणा निधि, डिम्पल यादव, कंगना रनौत आदिको उपस्थितिले महिला प्रतिनिधित्वलाई साँचो अर्थमा सार्थक बनेको पाइन्छ। श्रोता, भारतीय महिला सांसदहरूले संसदमा आफ्नो उपस्थितिलाई केवल संख्या बढ़ाउनमा मात्र होइन, देशको सामाजिक कानूनी संरचना र नागरिकको जीवन स्तर सुधार्न ऐतिहासिक उपलब्धिहरू हासिल गर्न प्रयोग गरेका छन्। जस्तै लैंगिक न्याय र ऐतिहासिक कानून निर्माण, महिला सांसदहरूले दलीय घेरा र राजनीतिक मतभेद भन्दा माथि उठेर लैंगिक समानता र सुरक्षाका पक्षमा महत्वपूर्ण कानूनहरू पारित गराएका छन्। 3 तलाक, मुस्लिम महिला विवाह अधिकार संरक्षण विरूद्धको कानून, बाल विवाह नियन्त्रण ऐन, कार्यस्थलमा महिलामाथि हुने यौन उत्पीड़न विरूद्धको ऐन र बाल यौन दुराचार विरूद्धको पोक्सो ऐनलाई अझ कड़ा र सजायमुखी बनाउन महिला सांसदहरूको सामूहिक दबाव र भूमिका निर्णायक रह्यो। यसरी नै आर्थिक नीति र बजेटमा महिला दृष्टिकोण, निर्मला सीतारमणको नेतृत्वमा भारतको बजेट प्रणालीमा जेण्डर बजेटिङ, महिला केन्द्रित योजनाहरूका लागि छुट्टै बजेटले ठूलो प्राथमिकता पाएको छ। स्वच्छ भारत मिशन अन्तर्गत करोड़ौं शौचालय निर्माण, उज्ज्वला योजना अन्तर्गत एलपीजी ग्यास वितरण र मुद्रा योजना अन्तर्गत महिला उद्यमीहरूलाई बिना धितो ऋण दिने जस्ता योजनाहरू महिला सांसदहरूकै नीतिगत प्राथमिकताका परिणाम हुन्। यस्तै प्रकारले संसदीय सर्वोच्चता र मर्यादाको रक्षा, मीरा कुमार र सुमित्रा महाजनले क्रमशः 15 र 16 लोकसभाको अध्यक्षका रूपमा सांसदको कुशलतापूर्वक सञ्चालन गरे। संसदमा हुने चर्को गतिविरोध, दलीय खिचातानी र जटिल राजनीतिक परिस्थितिहरूमा पनि उनीहरूले देखाएको धैर्यता र तटस्थताले महिलाहरू देशको सर्वोच्च विधिको शासन चलाउन पूर्ण रूपमा सक्षम छन् भन्ने कुरा विश्व सामु प्रमाणित गरिदियो। यसरी नै महिला सांसदहरूले ओझेलमा परेका मुद्दाहरूलाई मूलधारामा ल्याउनु योगदान दिएका छन्। सुप्रिया सुले, प्रियंका चतुर्वेदी र कनी मोजी जस्ता सांसदहरूले सेरोगेसी, महिनावारी स्वास्थ्य उत्पादमा कर छूट, मानसिक स्वास्थ्य र डिजिटल गोपनीयता जस्ता समाजमा बहस गर्न हिचकिचाइने मुद्दाहरूमा संसदमा निजी विधेयक दर्ता गराएर सरकारलाई नयाँ कानून र नीति बनाउन बाध्य पारेका छन्। श्रोता, अब महिला सांसदहरूको आवश्यकता र अपरिहार्यता बारे चर्चा गरौं। लोकतन्त्रको वास्तविक मर्मलाई आत्मसात गर्न र एउटा सन्तुलित समाज निर्माण गर्न संसदमा महिलाहरूको व्यापक र अर्थपूर्ण उपस्थिति अनिवार्य हुनका कारणहरू निम्न छन्। जस्तै संवेदनशील र समावेशी नीति निर्माण, पुरूष र महिलाका सामाजिक अनुभव,
संघर्ष र समस्याहरू फरक हुन्छन्। स्वास्थ्य, पोषण, शिक्षा, पिउने पानीको सुविधा र बाल कल्याण जस्ता आधारभूत आवश्यकताहरूमा महिला सांसदहरू बढ़ी संवेदनशील हुन्छन्। उनीहरूको उपस्थितिले बजेट र विकासका प्राथमिकताहरूलाई बाहारी चमक धमकबाट हटाएर मानव विकासतर्फ मोड्न मदत गर्दछ। अर्को हो आधा जनसंख्याको न्यायपूर्ण

र मर्यादित बन्ने देखिन्छ। यस्तै किसिमले सकारात्मक रोल मोडलको सृजना जब गाउँका सामान्य बालिकाहरूले द्रौपदी मुर्मूलाई राष्ट्रपतिको रूपमा वा निर्मला सीतारामनलाई देशको भार सम्हालेको देख्छन् तब उनीहरूमा शिक्षा र आत्मनिर्भरता प्रतिको अभिलाषा तीव्र बन्दछ। महिला संसदहरूले समाजमा महिलाहरू केवल भोट ब्याङ्क वा अधिकारका याचक मात्र होइनन्, बरू उनीहरू नीति निर्माता र शासक हुन् भन्ने भाष्य स्थापित गर्छन्। श्रोता, पूर्ण समय भएको छ मनोरञ्जनको।

मनोरञ्जन पछि अब एक क्षण चिन्तन गरौं संसदीय प्रणालीमा भारतीय महिला संसदका विभिन्न पक्ष बारे। प्रथम सबल पक्ष, वर्तमान 18 लोकसभा र राज्यसभाका झण्डै 70% भन्दा बढ़ी महिला सांसदहरू स्नातक, स्नातकोत्तर वा 100 भन्दा माथिल्लो शैक्षिक योग्यता भएका छन्। उनीहरू प्राविधिक, आर्थिक र कानूनी पाटाहरूलाई गहिराईमा बुझेर सांसदमा गुणस्तरीय बहस गर्न सक्षम छन्। महिला सांसदहरू बैठकमा उपस्थिति हुने, प्रश्न सोध्ने र बहसहरूमा सहभागिताको गुणस्तर पुरूष सांसदहरूको तुलनामा निकै अनुशासित र सन्तोषजनक पाइएको छ। धेरैजसो महिला सांसदहरू स्थानीय निकायको राजनीतिबाट खारिएर आएका हुनाले उनीहरूलाई वास्तविक समस्याहरूको व्यावहारिक ज्ञान हुन्छ, जसले गर्दा उनीहरूको संसदमा उठ्ने आवाज वास्तविक हुन्छ। दोस्रोमा अवसरहरू, नारी शक्ति वन्दन अधिनियम 2023 यो भारतको संसदीय इतिहासकै सबैभन्दा ठूलो रूपान्तर गराउने कदम हो। यसले भारतीय राजनीतिको इतिहासमा एउटा नयाँ र शक्तिशाली महिला युगको शुरूआत गर्नेछ। डिजिटल माध्यमका कारण आज महिला सांसदहरूलाई आफ्ना कुराहरू सिधै जनतामाझ पुर्याउन र जनताको प्रतिक्रिया तत्काल लिन सहज भएको छ। यसले आफ्नो स्वतन्त्र पहिचान बनाउने ठूलो अवसर महिलाहरूलाई दिएको छ। अब महिला सांसदका एक दुर्बल पक्ष, वंशवादको प्रभाव। यो भारतीय राजनीतिको एउटा तितो यथार्थ हो। अझै पनि धेरैजसो महिला सांसदहरू स्थापित राजनीतिक परिवार, पति पिता वा राजनीतिक गडफादरको विरासतका कारण टिकट पाउने र संसदमा पुग्ने गरेका छन्। यसले गर्दा राजनीतिक पृष्ठभूमि नभएका आम महिलाहरूले नेतृत्वमा आउने अवसर पाउन सकेका छैनन्। भारतको कठोर दल बदल विरोधी कानूनका कारण कतिपय अवस्थामा महिला सांसदहरू आफ्नै दलको पुरूषवादी नेतृत्वको निर्णय विरूद्ध खुलेर बोल्न नसक्ने अवस्थामा देखिन्छन्। श्रोता, यसरी नै महिला संसदका धेरै चुनौतीहरू पनि छन्। भारतमा चुनाव लड्न आवश्यक पर्ने ठूलो आर्थिक स्रोत र चुनावी हिंसा महिला उम्मेद्वारहरूका लागि सबैभन्दा ठूलो पर्खाल बनेको छ। राजनीतिमा विचार स्पष्ट राखे महिला सांसदहरूले सामाजिक सञ्जालमा साइबर हिंसाको सामना गर्नु परिरहेको छ, जसले नयाँ र शिक्षित महिलाहरूलाई राजनीतिमा आउन ठूलो मानसिक अवरोध सृजना गर्छ। भारतीय समाजमा अझै पनि घर परिवार र बालबालिकाको हेरचाहको मुख्य जिम्मेवारी महिलाकै मानिन्छ। संसदको व्यस्त तालिका र पारिवारिक जिम्मेवारी सन्तुलन गर्नु महिला सांसदहरूका लागि ठूलो चुनौती हो। श्रोता, अब विचार गरौं वैश्विक संसदीय परिदृश्यमा भारतीय महिलाहरूको योगदान बारे। वैश्विक मंच र अन्तर्राष्ट्रिय संसदीय परिदृश्यमा भारतीय महिला सांसद र नेताहरूले विकासशील देशहरूको बलियो र प्रभावशाली आवाजका रूपमा आफ्नो पहिचान बनाएका छन्। यस सन्दर्भमा विजय लक्ष्मी पण्डितको नाउँ प्रथममै लिन सकिन्छ। उनी संयुक्त राष्ट्रसंघ महासभाको पहिलो महिला अध्यक्ष बनेकी थिइन्, जसले विश्व राजनीतिमा भारतीय महिलाको कूटनीतिक क्षमताको डंका बजाएको थियो। सोही विरासतलाई कायम राख्दै वर्तमान महिला सांसदहरूले इन्टर पार्लियामेन्ट्री युनियन र राष्ट्रमण्डल संसदीय संघहरूमा भारतको प्रतिनिधित्व गर्दै विश्वव्यापी नीतिहरूमा आफ्नो गहिरो छाप छोडेका छन्। भारतका महिला मन्त्री र सांसदहरूले अन्तर्राष्ट्रिय मंचहरूमा विकासशील र गरीब देशहरूका महिलाले भोग्नु परेका विभिन्न चुनौतीहरूलाई प्रखर रूपमा उजागर गर्दै आएका छन्। जलवायु परिवर्तनको मार पुरूषको तुलनामा महिलाहरूमा बढ़ी पर्छ भन्ने कुरालाई उनीहरूले विश्वव्यापी बहसमा स्थापित गराएका छन्। भारतले आफ्नो G20 अध्यक्षताका क्रममा विश्व सामु एउटा नयाँ अवधारणा प्रस्तुत गरेको थियो, त्यो हो महिलाहरूको विकास मात्र होइन महिलाहरूको नेतृत्वमा देशको विकास। यो नीतिगत भाष्यलाई विश्वका शक्तिशाली देशहरूले स्वीकार गरे। यस अवधारणालाई अन्तर्राष्ट्रिय मंचमा स्थापित गराउन र यसका लागि नीतिगत खाका तयार पार्न भारतका महिला सांसद र कूटनीतिज्ञहरूको भूमिका अतुलनीय रहेको छ। यद्यपि इन्टर पार्लियामेन्ट्री युनियनको वैश्विक वरियतामा संसदमा महिला प्रतिनिधित्वका आधारमा भारत अझै पनि स्वीडेन, नर्वे, रुवाण्डा भन्दा पछाडि छ, तर भारतले हालै पारित गरेको आरक्षण कानूनको पूर्ण कार्यान्वयन सँगै भारतले वैश्विक परिदृश्यमा आफ्नो स्थान निकै माथि उकास्ने निश्चित छ र यसले विश्वका अन्य लोकतान्त्रिक मुलुकहरूका लागि पनि एउटा कड़ा र सकारात्मक उदाहरण प्रस्तुत गर्नेछ। श्रोता, भारतीय महिला सांसदहरूको यात्रा संघर्ष, दृढ़ता र क्रमिक

रूपान्तरणको एउटा अनुपम उदाहरण हो। विगतका 7.5 दशकमा उनीहरूले परम्परागत सामाजिक र राजनीतिक पर्खालहरूलाई भत्काउँदै देशको सर्वोच्च नीति निर्माणको तहमा आफ्नो क्षमता, योग्यता र संवेदनशीलता प्रमाणित गरिसकेका छन्। वर्तमान परिदृश्यमा निर्मला सीतारमण जस्ता आर्थिक नेतृत्वदेखि मौवा मैत्र र सुप्रिया सुले जस्ता प्रखर वक्ताहरूले भारतीय संसदको गरिमा र बौद्धिक स्तरलाई नयाँ उचाइ दिएका छन्। संख्यात्मक रूपमा अझै पनि अपेक्षित लक्ष्य 33% वा 50% हासिल हुन नसके पनि महिला आरक्षण कानूनको पूर्ण कार्यान्वयनसँगै आगामी दिनमा भारतले वैश्विक परिदृश्यमा आफ्नो स्थान निकै माथि उकास्ने निश्चित छ।

आदरणीय श्रोतागण, यतिन्जेल प्रस्तुत थियो कार्यक्रम नारी संसार, र अब हामी श्रोताहरूलाई मनोरञ्जन गराउनेछौ विभिन्न कलाकारहरूको आवाजमा केही हिन्दी चलचित्रका गीतहरू सुनाएर। त श्रोता, प्रस्तुत छ यो पहिलो गीत कलाकार श्रेया घोषालको आवाजमा, चलचित्र जब वी मेट बाट।

यतिन्जेल श्रोताहरूले सुन्नुभयो कलाकार सलमली खोलगडेको आवाजमा चलचित्र इसक जादेबाट यो गीत। आदरणीय श्रोतागण, अब स्वीकार्नुहोस् यो अन्तिम गीत चलचित्र मेरा सायाबाट कलाकार लता मंगेशकरको मधुर स्वरमा।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय यसबेला हाम्रो स्टुडियोको घडी अनुसार 12:40 भइरहेको छ र अब प्रस्तुत छ सिक्किमे भुटिया लोकगीतको कार्यक्रम, जस अन्तर्गत आज हामी श्रोताहरूलाई कलाकार तेन्जिङ अङमुको आवाजमा केही सिक्किमे भुटिया लोकगीतहरू सुनाउनेछौ। त श्रोता, प्रस्तुत छ कार्यक्रमको यो पहिलो गीत।

आदरणीय श्रोतागण, आकाशवाणीको गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ सिक्किमे भोटिया लोकगीतको कार्यक्रम। र अब क्रमैले सुनौं यो अघिल्लो गीत कलाकार तेन्जिङ अङमुको स्वरमा।

यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। भोलि 1 जुलाई 2026 बुधबार साँझ 6:05 प्रसार गरिने कानूनी सल्लाह कार्यक्रम अन्तर्गत हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ एन्भाइरोन्मेन्ट एण्ड फरेस्ट लज, अर्थात पर्यावरण एवं वन्य कानून। यस विषयमाथि अधिक जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम गभर्मेन्ट ल कलेज बुर्तुक गान्तोकका प्रिन्सिपल डाक्टर दिलीप पाण्डे। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय भोलि 1 जुलाई 2026 बुधबार साँझ 6:05 अनि फोन नम्बर छ 03592201171। सूचना पूरा भयो। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र अब सम्प्रसार गरी सुनाउनेछौ आकाशवाणीको खरसाङ केन्द्रबाट नेपालीमा समाचार।

0: यो आकाशवाणी हो, समाचार स्नेहा थामीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू आज आन्ध्र प्रदेशको केन्द्रीय विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन विशाखापट्टनम पुग्नु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज मनको संकल्प, विचार अनि भावनाहरू एकरूप भए प्रत्येक प्रयास सफल हुने बताउनु भएको छ। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज कृषि क्षेत्रको विकास बिना विकसित भारतको सपना पूरा हुन नसक्ने बताउनु भएको छ। झारखण्ड, कर्णाटक र महाराष्ट्रमा आजदेखि मतदाता सूची विशेष गहन पुनरीक्षण एसआईआर शुरू भएको छ र मौसम विभागले आगामी दुई दिनका लागि उत्तर प्रदेश, बिहार, मध्य महाराष्ट्र, तटीय कर्णाटक, कोंकण अनि गोवाका केही भागहरूमा भारी वर्षा हुने चेतावनी जारी गरेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू आज आन्ध्र प्रदेशको केन्द्रीय जनजातीय विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा भाग लिन विशाखापट्टनम पुग्नु भएको छ। उहाँको स्वागत आईएनएस देगामा आन्ध्र प्रदेशको राज्यपाल एस अब्दुल नजीरले गर्नुभयो। यस अवसरमा धेरै जनप्रतिनिधि अनि वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज जब मनको संकल्प, विचार अनि भावनाहरू एकरूप हुन्छ तब प्रत्येक प्रयास सफल हुँदछ भनी बताउनु भएको छ। प्रधानमन्त्रीले सोशियल मीडियामा संस्कृत सुभाषितम साझा गर्नुहुँदै यो कुरा बताउनुभयो। श्री मोदीले नागरिकहरूसित एकताको साथमा अघि बढ़ने अनि भारतवर्षका सबै लक्ष्यहरूलाई मिलेर प्राप्त गर्ने आग्रह गर्नुभएको छ। गृहमन्त्री अमित शाह अनि रक्षा मन्त्री राजनाथ सिंहले आज सिख धर्मको छैटौं गुरू हरगोविन्द साहिबजीको प्रकाश पर्वको अवसरमा हार्दिक शुभकामना दिनुभएको छ। सोशियल मीडिया पोस्टमा श्री शाहले धर्म, संस्कृति अनि मानवीय मूल्यहरूको रक्षाको लागि सन्त सैनिक परम्पराको आधार राख्नको लागि गुरू हरगोविन्द साहिबजीको प्रशंसा गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले दुईवटा तलवार धारण गरी गुरू हरगोविन्द साहिबजीले आध्यात्मिकता साथै अन्याय विरूद्ध निडरतासित खड़ा हुन आस्थाको अभिन्न अंग हो भने प्रदर्शित गर्नुभएको बताउनुभयो। गुरू हरगोविन्द साहिबजीका शिक्षाहरूले मानिसहरूलाई धर्मको रक्षा गर्न, पीड़ितहरूको सेवा गर्न, मातृभूमिको रक्षा गर्न अनि सत्यको मार्गमा अडिग रहनका लागि प्रेरित गरिरहने मन्त्रीले बताउनुभयो। केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डा आज सरकारले देशमा स्वास्थ्य सेवा अवसंरचना तथा कुशल चिकित्सा मानव संसाधन दुवैलाई सुदृढ पार्नेमाथि समान रूपले जोड़ दिएको बताउनुभयो। नयाँ दिल्लीमा इन्स्टिट्यूट अफ लिभर एण्ड बिलियरी सायसेस आईएलबीएसको दशौं दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, आईएलबीएस जस्ता संस्थानले देशको स्वास्थ्य सेवा सुदृढ बनाउनमा अग्रणी भूमिका निभाइरहेको छ। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सरकारले स्वास्थ्य क्षेत्रमा स्वास्थ्य सेवा अवसंरचना अनि कुशल मानव संसाधन दुवैको विकासमाथि ध्यान केन्द्रित गरिरहेको बताउनुभयो। चिकित्सा शिक्षाको विस्तारमाथि प्रकाश पार्नुहुँदै श्री नड्डाले भन्नुभयो, बीसौं शताब्दीको अन्त सम्म भारतमा मात्र एउटा एम्स थियो। उहाँले पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको कार्यकालमा छ नयाँ एम्सको स्थापना साथै एम्सको विस्तार शुरू भएको अनि वर्तमान सरकारले देशभरि यस नेटवर्कको विस्तार गरेको बताउनुभयो। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज कृषि क्षेत्रको विकास बिना विकसित भारतको सपना पूरा हुन नसक्ने बताउनु भएको छ। हरियाणाको हिसारमा खेत बचाओ अभियानको समापन समारोहलाई सम्बोधित गर्दै श्री चौहानले भन्नुभयो, सरकार एक मोबाइल एप विकसित गर्न काम गरिरहेको छ जसले माटो अनि त्यसमा आवश्यक उर्वरकको मात्रा बारे जानकारी प्रदान गर्दछ। उहाँले भन्नुभयो, किसानहरूले माटोमा उपज बनाए राख्न आफ्नो खेतमा उर्वरकहरू अनि कीटनाशकहरूको सन्तुलित उपयोग गर्ने आग्रह गर्नुभयो।
1: हम संतुलित खाद डालें, संतुलित कीटनाशक जितनी जरूरत है, जिन तत्वों की आवश्यकता वही डालें। अत्यधिक केमिकल फर्टिलाइजर के उपयोग से हमारी धरती बीमार हो रही है, हमारी मिट्टी खराब हो रही है और उसमें उत्पादित जो फल, सब्जी और अनाज है उसके कारण कई तरह की बीमारियां मानव शरीर में भी घर कर रही है। अलनीनो का प्रभाव यहां भी है, बारिश नहीं हो रही है, तो इस प्राकृतिक संतुलन को हमको बना के रखना पड़ेगा ताकि हमारी धरती सुरक्षित रहे और हम भी सुरक्षित रहेंगे।
0: वहाँले किसानहरूलाई जैविक खेती अप्नाउन सल्लाह दिनुभयो। श्री चौहानले भन्नुभयो, सरकार अलनिनो प्रभावको कारण कम वर्षाको प्रभावलाई प्रबन्धित गर्ने तरिकाहरूमा विचार गरिरहेको छ। उहाँले भारतको कृषि क्षेत्रमा क्रान्ति ल्याउने अनि देशको खाद्यान्न भण्डारलाई पर्याप्त बनाइराख्न हरियाणाका किसानहरूको योगदानको सराहना गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार सुन्नका लागि सोशियल मीडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो, अब रहल समाचार। झारखण्डमा आजदेखि मतदाता सूचीको विशेष गहन पुनरीक्षण एसआईआर शुरू भएको छ। यस अन्तर्गत बुथ स्तरीय अधिकारी बीएलओहरूले घर घर गएर गणना प्रपत्र वितरित गर्नेछन्। यसरी नै कर्नाटकमा पनि आजदेखि घर घर मतदाता गणना शुरू भएको छ। ब्लक स्तर अधिकारी बीएलओहरूले विशेष गहन पुनरीक्षण एसआईआर अन्तर्गत घर घर गएर गणना शुरू गरेका छन्। यस कार्यको लागि राज्यका सबै 31 जिल्लाका निर्वाचन कार्यालयमा 59,000 भन्दा अधिक बुथ स्तर अधिकारी तैनात गरिएको छ। 4 अतिरिक्त जिल्ला निर्वाचन अधिकारी, 224 मतदाता पंजीकरण अधिकारी, 336 सहायक मतदाता पंजीकरण अधिकारी र 7,556 बीएलओ पर्यवेक्षक पनि यस पुनरीक्षण प्रक्रियामा सामेल छन्। महाराष्ट्रमा पनि आजदेखि मतदाता सूचीको विशेष गहन पुनरीक्षण एसआईआर शुरू भएको छ। बुथ स्तरीय अधिकारी बीएलओहरूले घर घर गएर मतदाता रेकर्डलाई अपडेट गर्नका लागि सत्यापन अभियान शुरू गरेको छ। एक महिनासम्म चल्ने यो अभियान 29 जुलाईसम्म जारी रहनेछ। सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले आज भारतीय सेनाले आफ्नो शक्ति कुनै एक व्यक्तिबाट नभएर आफ्नो सैनिकहरू, कमाण्डरहरू, पूर्व सैनिकहरू, उनीहरूका परिवारहरू अनि देशका नागरिकहरूको अटुट विश्वासबाट प्राप्त गर्दछ भनी बताउनु भएको छ। जनरल द्विवेदीले आज नयाँ दिल्लीमा सेना प्रमुखको पदबाट सेवानिवृत्तको अवसरमा यो कुरा बताउनुभयो। उहाँले 4 दशकभन्दा अधिक समयसम्म भारतीय सेनामा सेवा गर्न उहाँको लागि ठूलो सौभाग्य रहेको कुरामाथि जोर दिनुभयो। जनरल द्विवेदीले भन्नुभयो कि भारतीय सेनाले विगत 2 वर्षमा प्रत्येक शामा आफ्नो तत्परता, सन्तुलन अनि सतर्कतालाई लगातार बनाइराखेको छ। उहाँले भन्नुभयो, भारतीय सेनाले राष्ट्रिय सुरक्षासित जोडेका सबै मामलाहरूमा स्पष्ट उद्देश्य, अनुशासन अनि जिम्मेदारीको भावनाको साथमा आफ्नो कार्यहरूलाई प्रभावी ढंगमा पूर्ण गरेको छ।
2: भारतीय सेना के जंबाज सैनिकों ने काउंटर टेररिज्म ऑपरेशंस में भी अहम भूमिका निभाई है। यूएन डिप्लॉयमेंट और प्राकृतिक आपदा सहायता में अपने उत्कृष्ट कार्यों से समूचे विश्व में भारतवर्ष का परचम लहराया। चाहे वह कांगो के घने जंगल हो या वेनेजुएला की भूकंपग्रस्त भूमि, उत्तरी सीमाओं पर ऑपरेशन स्नो लेपर्ड के तहत हमारी तैनाती मजबूती और सतर्कता से रही। पश्चिमी मोर्चे पर भी सेना ने अपने दायित्वों का निर्वहन पूरी गंभीरता और संयम के साथ किया। ऑपरेशन सिंदूर इसका ज्वलंत उदाहरण है।
0: उहाँले यस अवधि सेना, नौसेना अनि वायुसेना बीच तालमेलले साझा दृष्टिकोण, आपसी विश्वास अनि असल समन्वयसित मिलेर काम गरेको कुरामाथि जोर दिनुभएको छ। नयाँ सेना प्रमुख जनरल धीरज सेठलाई जिम्मेदारी सुम्पिनुहुँदै जनरल द्विवेदीले जनरल सेठ एक अनुभवी सैनिक तथा सक्षम नेता रहेको बताउनुभयो। आफ्नो विदाई समारोह अन्तर्गत सेना प्रमुख द्विवेदीले नयाँ दिल्ली स्थित राष्ट्रिय युद्ध स्मारकमा पुष्पाञ्जली अर्पण पनि गर्नुभयो। युरो ब्याङ्कले ग्रीसदेखि भारतमा सीमापार धन हस्तान्तरणको लागि यूपीआई सेवा शुरू गरेको छ। यो पहल ब्याङ्क अनि नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इण्डिया एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेडको रणनैतिक सहयोगको भाग हो। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले सोशल मीडिया पोस्टमा भन्नुभयो कि युरो ब्याङ्कमा सेवाहरूको उद्घाटन भारतको डिजिटल भुक्तान पारिस्थितिकी तन्त्रको वैश्विक विस्तारमा अझ एक महत्वपूर्ण माइल खुट्टी हो। उहाँले भन्नुभयो, ग्रीसमा यूपीआई शुरू हुनदेखि ग्राहकले तुरन्तै सुरक्षित अनि निर्वाध रूपले धन हस्तान्तरण गर्न सक्नेछन्। यसद्वारा लेनदेन लागत पारम्परिक हस्तान्तरण लागतको तुलनामा धेरै कम्ती भएको छ। मौसम विभागले आगामी 2 दिनका लागि उत्तर प्रदेश, बिहार, मध्य महाराष्ट्र, तटीय कर्नाटक, कोंकण अनि गोवाका केही भागहरूमा भारी वर्षा हुने चेतावनी जारी गरेको छ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मु आज आन्ध्र प्रदेशको केन्द्रीय विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन विशाखापट्टनम पुग्नु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज मनको संकल्प विचार अनि भावनाहरू एक रूप भए प्रत्येक प्रयास सफल हुने बताउनु भएको छ। झारखण्ड कर्णाटक र महाराष्ट्रमा आजदेखि मतदाता सूची विशेष गहन पुनरीक्षण SIR शुरू भएको छ र मौसम विभागले आगामी दुई दिनका लागि उत्तर प्रदेश बिहार मध्य महाराष्ट्र तटीय कर्णाटक कोंकण अनि गोवाका केही भागहरूमा भारी वर्षा हुने चेतावनी जारी गरेको छ। अहिलेलाई समाचार पूरा भयो।
3: मिडियम वेभ 213.67 मिटर तथा 1404 किलोहर्ट्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। र अब पुनः श्रोताहरूलाई सुनाउन लागिरहेका छौं लिम्बु लोकगीतको रहल कार्यक्रम अन्तर्गत कलाकार खामसेक लिम्बुको आवाजमा यो प्रस्तुति।

नमस्ते श्रोता, कलाकार खाम्सेक लिम्बुको आवाजमा रहेको यसै लिम्बु लोकगीतको साथै कार्यक्रम लिम्बु लोकगीत यही पूरा हुँदछ। आदरणीय श्रोतागण, अब आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ क्रमैले हिन्दी अनि अंग्रेजीमा समाचार र त्यसपछि एफएम गोल्डका कार्यक्रमहरू।

नमस्कार, मीडियम वेब को दिशा 13.67 मीटर तदनुसार 1404 किलोहर्स को तरंगमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा एवं न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, स्टुडियोको घड़ी अनुसार अपरान्न 3:57 भइसकेको छ र अब सुन्नुहोस् हाम्रो तेस्रो अधिवेशनमा समावेश कार्यक्रमहरूको रूपरेखा। यस रूपरेखाको लगतैपछि सुन्नुहुनेछ विशेष हाम्रा फौजी दाजुभाइहरूको निम्ति समर्पित कार्यक्रम शौर्यगाथा। 4:30 लिएर आउनेछौ लेप्चा भाषामा कार्यक्रम तुंगुङ तुनलात, जस अन्तर्गत यहाँले आज सुन्नुहुनेछ योङराप लेप्चाको आवाजमा रहेका केही लोकगीत, साथै सुन्नुहुनेछ एक वार्ता। विषय रहेको छ लेप्चा समुदायको परम्परागत टोपी सुमोक थ्याक्तुकको कथा। 5 प्रसार हुनेछ लिम्बू भाषामा कार्यक्रम नसी छान, जस अन्तर्गत आज यहाँहरूले सुन्नुहुनेछ प्रथममा समाचार, त्यसपछि सुन्नुहुनेछ सञ्जित्रा सुब्बाको आवाजमा रहेका केही लोकगीत, साथै सुन्नुहुनेछ एक वार्ता। विषय रहेको छ आधुनिक संचार प्रविधि। 5:30 सुन्नुहुनेछ सिक्किमे भुटिया भाषाको कार्यक्रम पानगेन मेन्तोक अन्तर्गत तेन्जिङ अङमुको आवाजमा केही लोकगीत, साथै सुन्नुहुनेछ अन्तर्राष्ट्रिय सांसदीय दिवसको अवसरमा एक वार्ता। विषय रहेको छ सांसद लोकतन्त्रको प्रमुख स्तम्भ। 6 सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी हिन्दीमा समाचार। 6:05 समय हो दैनिक ग्रामीण कार्यक्रमको, जसमा आज लिएर आउनेछौ अरूण मुखिया, प्रोजेक्ट अफिसर स्टेट इन्स्टिच्युट अफ क्यापेसिटी बिल्डिङ स्किल डेभलपमेन्ट डिपार्टमेन्ट सिक्किम सरकारसँग लिएको भेटवार्ता। विषय रहेको छ विभिन्न पहलहरू, विभिन्न योजनाहरू युवा जमातका लागि। 6:40, 45 सुन्नुहुनेछ यसै केन्द्रको प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भुटिया भाषामा। 6:55 सुन्नुहुनेछ कार्यक्रम विज्ञान दर्शन। 7:05 लिएर आउनेछौ हजुरहरूकै पत्रमा आधारित रहने रमाइलो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीत। 7:25 सुन्नुहुनेछ यसै केन्द्रबाट नेपालीमा समाचार। 7:35 समय हो पाश्चात्य संगीतको। 8:05 गीत गजल कार्यक्रम अन्तर्गत लिएर आउनेछौ कलाकार सोनी निगमको आवाजमा रहेका केही गीतहरू। 8:30 सुर संसार कार्यक्रम अन्तर्गत सुन्नुहुनेछ पन्नालाल घोषद्वारा बाँसुरी वादन। 8:45 अनि 9 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ क्रमशः हिन्दी अनि अंग्रेजीमा समाचार। 9:15 सोही केन्द्रबाट सुन्नुहुनेछ स्पटलाइट। 9:30 सुन्नुहुनेछ मनिटक मन्थन। 10 आकाशवाणीको गान्तोक केन्द्रबाट लिएर आउनेछौ श्रोताहरूकै मनोरञ्जनका निम्ति केही हिन्दी फिल्मी गीतहरू। ठिक 10:30 हाम्रो आजको अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू समाप्त हुनेछन्। श्रोता, यो थियो अब सुर प्रसारण गरिने कार्यक्रमबारे संक्षिप्त जानकारी। सो पूरा भयो, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ। श्रोता, अब प्रस्तुत छ कार्यक्रम शौर्यगाथा।

0: नमस्कार श्रोताहरू, आकाशवाणी गान्तोक केन्द्रबाट प्रसारण गरिने ग्रामीण कार्यक्रमको प्रतीक्षा साँचेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोता मित्रमा म कार्यक्रम संचालकको तर्फबाट हार्दिक स्वागत एवं न्यानो अभिवादन। श्रोता सधैँ पनि यसै समय ग्रामीण कार्यक्रम अन्तर्गत विभिन्न कृषि सम्बन्धी जानकारीहरू यहाँहरू समक्ष प्रस्तुत गर्दै आइरहेका छौं भने आज हामी विभागका पहलहरूमा आधारित ग्रामीण कार्यक्रम प्रस्तुत गर्न गइरहेका छौं र यसका लागि हामी समक्ष हुनुहुन्छ स्टेट इन्स्टिच्युट अफ क्यापासिटी बिल्डिङ स्किल डेभलपमेन्ट डिपार्टमेन्ट गभर्नमेन्ट अफ सिक्किमका प्रोजेक्ट अफिसर श्री अरूण मुखिया। आउनुहोस्, विभागका के कस्ता पहलहरू छन् अनि यो विभागले कस्ता कामहरू गर्दै आइरहेको छ र यस सम्बन्धी कस्ता कस्ता स्किम्सहरू छन् यसबारे हामी प्रष्ट उहाँबाट जानकारी प्राप्त गर्नेछौ। आउनुहोस्, जानौ उहाँकै मुखारविन्दबाट। सर, हजुरलाई हाम्रो यस ग्रामीण कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: विशेष गरेर विभागको तर्फबाट हुनुहुन्छ, प्रोजेक्ट अफिसरको रूपमा यहाँ उपस्थित हुनुहुन्छ र विशेष गरेर स्किल डेभलपमेन्ट भन्नाले के बुझिन्छ अनि यस विभाग अन्तर्गत के कस्ता स्किम्सहरू छन् जसले गर्दा सर्वसाधारणलाई फाइदा पुग्दै आइरहेको छ, यसबारे हाम्रा अति आदरणीय श्रोताहरूलाई प्रष्ट पारिदिनुहोस् न।
1: स्किल डेभलपमेन्ट डिपार्टमेन्ट भन्नाले क्षमता विकास तथा कौशल प्रदान गर्न जति पनि हाम्रा 18 देखि 35 वर्षका युवा युवतीलाई विभिन्न विधामा हामी कौशल प्रदान गर्ने गर्छौं र यस विभागका अन्तर्गत डीसीटीएसई अथवा डाइरेक्टरेट अफ क्यापासिटी बिल्डिङ डाइरेक्टर अफ क्राफ्टम्यानसिप ट्रेनिङ स्किम एण्ड एम्प्लोयमेन्ट यो चाहिँ भन्छ तपाईँको आईटीआई। आईटीआई हाम्रो 4 अहिले चलिरहेको छ, जस्तै तपाईँको आईटीआई रंगपु यो यसपालि 50 वर्षको यो महोत्सव पनि मनाइरहेको छ आईटीआई रंगपुले, र त्यसरी नै क्युजिङमा पनि छ हाम्रो र नाम्चीमा पनि छ र गेजिङमा पनि। यसरी नै डाइरेक्टरेट अफ क्यापासिटी बिल्डिङ नियुक्ति केन्द्र भन्ने पनि खोलिएको छ। यो नियुक्ति केन्द्र खोल्नुको मुख्य उद्देश्य चाहिँ के छ भन्दाखेरि चाहिँ हाम्रा जति पनि नानीहरू छ पढेर बसेको उहाँहरूलाई अझै कौशलको लागि क्यापासिटी बिल्डिङ अथवा ट्रेनिङ चाहियो भने त्यसको निम्ति पनि यसले एउटा ब्रिजको काम गर्छ अनि साथै जति पनि शिक्षित नानीहरू छ र काम पाएको छैन उहाँहरूलाई पनि काम दिलाउने एउटा यसले काम गरिन्छ।
0: हजुर।
1: र तेस्रोमा छ तपाईँको स्टेट इन्स्टिच्युट अफ क्यापासिटी बिल्डिङ भन्छ यसलाई, यो चाहिँ अपरेसनल आर्म भन्छ। किन भन्दा चाहिँ यसमा जति पनि ट्रेनिङहरू प्रशिक्षणहरू छ

0: यस यस विङले गर्ने काम गर्छ र अलिकति म तपाईँलाई संक्षेपमा भन्न चाहन्छु हामीले के चाहिँ ट्रेनिङ गराउँछौँ।
1: हजुर,
0: र हाम्रोमा ट्रेनिङ दुई किसिमको हुन्छ। एउटा चाहिँ लामो खालके, जस्तो तपाईँको एक वर्षदेखि लिएर दुई वर्षसम्म यो प्रशिक्षण चाहिँ हाम्रो आईटीआईहरूमा गरिन्छ। र हाम्रो सर्ट टर्म कोर्सहरू, जस्तो हाम्रो तपाईँको हामीले भारत सरकारको कतिवटा हाम्रो प्रोग्रामहरू स्किम्सहरू छ, जस्तै लाइक दीनदयाल उपाध्याय ग्रामीण कौशल योजना, र यसमा चाहिँ हामीले तीन महिनादेखि लिएर एक वर्षसम्मको प्रशिक्षण गराउँछौँ नानीहरूलाई विभिन्न प्रकारको। अब जस्तो तपाईँको एयर होस्टेसमा पनि हुनसक्छ, हस्पिटालिटीमा पनि हुनसक्छ, तपाईँको ब्युटी एन्ड वेलनेस, त्यस्तो विभिन्न विधाहरूमा चाहिँ हामीले ट्रेनिङ गराउँछौँ। र यसमा चाहिँ सबैभन्दा चाखलाग्दो कुरा के छ भन्दाखेरि चाहिँ तपाईँको प्रशिक्षण जब गर्न लागि नानी आइन्छ त्यस केन्द्रमा, उहाँलाई बस्नु पनि फ्री हुन्छ, खानु पनि फ्री हुन्छ, अनि दुई जोडी उहाँहरूलाई युनिफर्म पनि पाउँछ, प्रदान गरिन्छ।
1: अनि
0: हजुर, त्यहाँ ट्याब पनि पाउँछ, उहाँलाई टीएलएम भन्छ, टिचिङ लर्निङ मटेरियल भन्छ, त्यो जब प्रशिक्षणको लागि आएको हुन्छ त्यो समयमा चाहिँ उहाँहरूलाई ट्याब पनि दिन्छ।
1: हजुर,
0: अनि त्यो सकिसकेपछि जब उहाँहरू ओजिटी भन्छ, अन जब ट्रेनिङ इन्डस्ट्रीमा ट्रेनिङको लागि पठाइन्छ। र यसमा के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो जति पनि अब जस्तो 100 जनालाई ट्रेनिङ गरायो भने 70 जनालाई चाहिँ मिनिमम पनि हामीले काम दिनै पर्ने एउटा यसमा प्रावधान भएको कारणले गर्दाखेरि चाहिँ यो एकदमै राम्रो खालके छ। र त्यसरी नै तपाईँको प्रधानमन्त्री कौशल विकास योजना भन्छ, यसमा पनि तपाईँको 3 महिनादेखि लिएर 6 महिनाको ट्रेनिङ हुन्छ। यसमा पनि तपाईँको युनिफर्म पाउँछ, बस्नु खानु फ्री हो। यसमा पनि तपाईँको एकदमै यसमा चाहिँ जस्तो सर्ट टर्म अलिकति छोटो टाइपको चाहिँ ट्रेनिङहरू प्रशिक्षणहरू दिइन्छ। र अब त्यसरी नै हेर्नु भने अहिले हाम्रोमा जस्तो इन्सपायर भन्ने पनि एउटा ठुलो एउटा प्रोग्राम आएको छ। हजुर, अहिले लेटेस्ट आएको छ इन्सपायर भन्ने छ। यसमा चाहिँ जस्तो तपाईँको एउटा खुसीको खबर, हामीले बाहिर जर्मनमा पनि हामीले नर्सेसहरूलाई चाहिँ 2 वर्ष अगाडि हामीले उहाँहरूलाई चाहिँ जर्मन पठायौं, जर्मन ल्याङ्ग्वेज सिकाइवरी चाहिँ उहाँलाई पठायो 12 जनालाई। अनि अब आउने दिनहरूमा पनि हामीले फ्युचरिस्टिक भन्छ, अब आउने दिनमा चाहिँ कस्तो खालके चाहिँ जबको चाहिँ अपर्च्युनिटी छ, त्यस्तै अनुसारले चाहिँ हामीले प्रशिक्षण गराउने कोसिस गर्दैछौँ। जस्तो तपाईँको उदाहरणको लागि अहिले एआई एकदमै लेटेस्ट चलिरहेको छ
1: हरेक क्षेत्रमा,
0: त्यसको लागि चाहिँ हामीले हाम्रो जोरथाङमा एउटा ठूलो एउटा सेन्टर अफ एक्सिलेन्सी भन्छ, त्यसमा चाहिँ तपाईँको सिक्किमले मात्रै त्यसमा लाभ उठाउन सक्दैन, नियरेस्ट हाम्रो नर्थ इस्टको जति पनि क्यान्डिडेटहरू हुनुहुन्छ उहाँहरूले पनि त्यसमा लाभ उठाउन सक्नुहुन्छ।
1: हजुर, त सर अब तपाईँले भन्नुभयो कि अब यस्तो युवाहरूलाई चाहिँ ट्रेनिङ स्किल डेभलपमेन्ट अन्तर्गत विभिन्न तालिमहरू दिने गरिन्छ, एज कति हुनुपर्छ अनि कस्ता व्यक्तिहरूले चाहिँ प्राप्त गर्न सक्छन्, यसबारे पनि बताइदिनुहोस् न।
0: हजुर, एकदमै राम्रो प्रश्न गर्नुभयो। र यसमा चाहिँ हामीले विशेष गरेर चाहिँ हाम्रो जति पनि ग्रामीण क्षेत्रको मानिसहरू छ, जस्तो ड्रप आउट भएको, हामीले चाहिँ बीपीएल क्याटेगोरीलाई चाहिँ टार्गेट गर्छौँ विशेष गरेर। र यसमा चाहिँ एज ग्रुप भन्नाले 18 वर्षदेखि 35 वर्षको हुनुपर्छ। 18 चाहिँ किन भन्दाखेरि अब जब उहाँले ट्रेनिङ सक्नुहुन्छ, ट्रेनिङ सकिसकेपछि हामीले काममा लाउँदाखेरि मिनिमम एज चाहिँ 18 भएकै हुनुपर्छ। त्यसै कारणले चाहिँ हामीले 18 देखि 35 को एज ग्रुपलाई हामीले टार्गेट गर्छौँ। र तपाईँको क्वालिफिकेसन भन्नाले अब जस्तो तपाईँको अर्ग्यानिक फार्मिङ गर्नुको लागि अथवा भर्मी कम्पोस्ट फार्मिङ गर्नुको लागि चाहिँ त्यस निम्ति चाहिँ क्लास 5 पास भएको भए पनि हुन्छ। अब वेयरएज अब तपाईँको यो एयर होस्टेस भयो, एयर होस्टेसको लागि चाहिँ मिनिमम क्लास 12 पास भएको हुनुपर्छ। त्यसरी नै अब धेरैवटा जस्तो
1: नर्सिङको लागि
0: तपाईँको नर्स पास गरेकै हुनु पर्यो, प्लस हामीले जुन चाहिँ जर्मनमा हामीले पठाउनेवाला भन्दैछौँ त्यसमा चाहिँ नर्सिङ पास गरेकै हुनुहुन्छ, नर्स पास गरेको हुन्छ, अनि उहाँहरूलाई चाहिँ जर्मन ल्याङ्ग्वेज सिकाइन्छ। जर्मन ल्याङ्ग्वेज एकदमै कठिन हुँदो रहेछ, त्यो पास गर्नु हतपत सकिँदैन, तर अब कोसिस चाहिँ हाम्रो 100% नै हुन्छ, हाम्रो 100% नै नानीहरूले निस्कियोस् भनेर। र त्यसमा चाहिँ जर्मनी ल्याङ्ग्वेज सिकाएर चाहिँ हामीले यहाँबाट पठाउने गर्छौँ।
1: ज्यू, बडा राम्रा योजनाहरू हजुरहरूले इम्प्लिमेन्ट गर्दै आइरहनु भएको छ। र के यो 35 भन्दा माथिका उमेरकाले चाहिँ यो अवसर पाउँदैनन्?
0: पाउँछ। अब जस्तो तपाईँको आरसीटी भन्छ, तपाईँको यो एसबीआई हाम्रो लिड ब्याङ्क हो, रालपमा छ त्यो चाहिँ, त्यसमा चाहिँ हामीले स्पेसियली हाम्रो जो पनि बस्तीवालाहरू हुनुहुन्छ, एसएचजीहरू हुनुहुन्छ है, उहाँहरूलाई प्रशिक्षण गराउँछौँ। त्यसमा चाहिँ 40 चाहिँ छुट पाउनुहुन्छ, 18 देखि लिएर चाहिँ 40।
1: र सर, विभागको तालिम पाएर जनसाधारणमा के कस्ता बदलावहरू आएको छ?
0: अब यो त जटिल प्रश्न गर्नुभयो। र हामीले जहाँसम्म अहिलेसम्म हामीले प्रशिक्षणहरू दिएर नानीहरू हामीले देख्छौँ, कोही बेला हामी दिल्ली टुर जान्छौँ, बेङ्गलोर टुरमा जाँदाखेरि 5 स्टार होटेलमा हाम्रै नानीहरूसँग पनि हामीले भेट्ने मौका

0: पायौं र त्यति बेला चाहिँ हामीले एउटा ठूलो खुशी हामीले महसुस गर्यौं
1: हजुर
0: र यो विवाहको निम्ति एउटा ठूलो एचिभमेन्ट जस्तो पनि हो र तपाईँको यो बिजनेसमै हेर्नुहोस् अब हाम्रो ठुल्ठूलो एन्टरप्रेनियरहरू हाम्रै नानीहरू चाहिँ जस्तो तपाईँको हाम्रोमा ट्रेनिङ गरेर हिजोअस्ति मात्रै वर्ल्ड युथ स्किल डेमा चाहिँ सेम साप उहाँकै बाहुलीबाट चाहिँ हाम्रो कतिजना नानीहरूलाई सर्टिफिकेट प्रदान गर्नुभयो जस्तै तपाईँको आफ्नो ग्यारेज खोलेर बसिरहेको छ कतिजना आफ्नो ठूलो लुगाको पसल खोलेर बसिरहेको छ र खुसी लाग्छ यो हामीले देख्नु पाउँदाखेरि
1: हजुर र कतिले है फोटोसपहरू खोल्यो होला कतिले रेस्टुरेन्टहरू खोल्यो होला
0: ज्यू
1: स्किल डेभलपमेन्ट प्रोग्राम गाउँलेहरूको लागि कतिको फाइदाजनक रहेको छ
0: जुन चाहिँ हामी स्किल ग्याप एनालाइसिस भन्छौँ हामी जस्तो बस्ती बस्तीमा हामी स्कुल स्कुलमा हामी जान्छौँ र के खालके कस्तो किसिमको चाहिँ प्रशिक्षण चाहिएको छ नानीहरूलाई उहाँको अनुरूप हामीले एउटा दिशा निर्देश गर्छौँ र त्यही हिसाबले हामी तालिम दिने गर्दछौँ र हामी विशेष गरेर ग्रामीण क्षेत्रमा गएर अब त्यहाँको के को अहिले चाहिएको चिज छ त्यसकै निम्ति हामी त्यस्तै किसिमको हामीले उहाँलाई प्रशिक्षण प्रदान गरेर उहाँहरूको एकदमै धेरैवटा हामीले सफल यो जुन चाहिँ सफलता पाएको हामीले देख्नमा आएको छ र जहाँसम्म लाग्छ हामीले जुन चाहिँ एउटा यो स्किलमा चाहिँ तपाईँको झन्डै 1300 जस्तो चाहिँ जब रोल भन्छ त्यसमा जब रोल
1: हजुर
0: त्यति अब नानीहरूलाई अब जस्तो भनौँ भने खाना कतिजनालाई खाना रुच्छ कतिजनालाई रोटी रुच्छ है त्यही हिसाबले चाहिँ हामी पनि उहाँहरूलाई नानीहरूलाई कस्तो खालको प्रशिक्षण चाहिएको छ त्यही अनुरूप हामी प्रशिक्षण दिने काम गर्छौँ
1: उहाँहरूको इच्छा बमोजिम उहाँलाई के पट्टि इन्ट्रेस्ट छ त्यही पट्टि नै तपाईँहरूले गाइड गरेर त्यही तालिम दिनुहुन्छ
0: ज्यू
1: त्यही
0: हजुर यो तपाईँको नियुक्ति केन्द्र भन्ने यहाँनिर मैले कुरा गरेँ अघि है त्यसको अन्डरमा तपाईँको एमसीसी भन्छ मोडल करियर काउन्सिलिङ सेन्टर त्यसमा चाहिँ हामी के गर्छौँ भने नानीहरूलाई बोलाएर काउन्सिलिङ गर्छौँ 1-to-1 अब नानीलाई के बाट ट्रेनिङ गर्नु मन छ कि बाट उहाँलाई काम चाहिएको छ कि हामी उहाँकोबाट बुझ्छौँ बुझे बमोजिम हामी उहाँहरूलाई दिशा निर्देश गर्छौँ
1: हजुर र यो सँगसँगै यो विभागले तालिम गाउँ घरमै गएर दिन्छ या अफिसमा बोलाएर दिने गरिन्छ यसबारे पनि बताइदिनुहोस्
0: यसको चाहिँ तपाईँको के हुन्छ भने हाम्रो जति पनि यो सेन्ट्रली स्पोन्सर स्किमहरू जति पनि छन् त्यसको एउटा मापदण्ड हुन्छ जस्तो ट्रेनिङ सेन्टर कस्तो हुनुपर्ने कति स्क्वायर फिटको हुनुपर्ने अनि 10 नानीलाई कतिवटा टोयलेट चाहिन्छ त्यो सबै हेरेर तलैबाट आउँछ इन्स्पेक्सनको लागि उहाँहरूले पास गरे भने मात्रै हुने हुन्छ र यसमा हाम्रो बायोमेट्रिक भन्छ एटेन्डेन्सको लागि अनि कति दुर्गम क्षेत्रमा हाम्रो यो इन्टरनेटको कारणले गर्दा हामीले त्यो सबै प्रावधान मिलाउनु सक्दैनौ र हाम्रो बस्तीमा पनि छ जस्तो तपाईँको मङ्गलबारिया भयो
1: हजुर
0: मङ्गलबारीमा पनि हाम्रो ट्रेनिङ सेन्टर छ हजुर हजुर देन्ताममा भयो अनि तपाईँको यो जोरथाङमा स्टेट इन्स्टिट्युट अफ क्यापेसिटी बिल्डिङ भन्ने
1: कर्सियाटिङ हजुर
0: त्यो ठूलो एकदम हाम्रो प्रशिक्षण केन्द्र छ त्यसरी नै मल्लीमा पनि छ मल्ली डाँडामा छ त्यो एउटा अनि त्यहाँबाट हाम्रो अरू यस्तै त्यो गान्तोकमा पनि छ 2-3 त्यसरी हामी जति सक्दो चाहिँ हामी पेनिटेट हामी एकदमै बस्तीमै जाने कोसिस गर्छौँ कतिवटा कुराले गर्दाखेरि चाहिँ हामीले त्यो मापदण्ड मिलाउनु नसक्नेको कारणले गर्दा हामीले अलिकति इन्टरनेटहरू भएको जग्गामा चाहिँ हामी यो हाम्रो प्रशिक्षण केन्द्र बनाएको छौँ
1: ज्यू र सर कस्ता कस्ता क्षेत्रमा चाहिँ तालिमहरू गाउँले गर्दछन्
0: त्यही अब जस्तो हामीले अहिले जुन चाहिँ एकदमै हाम्रो माग भइरहेको छ जस्तो टुरिज्म एन्ड हस्पिटालिटी सेक्टर भन्छ त्यसमा चाहिँ एकदमै हाम्रो नर्थ इस्टको विशेष गरी सिक्किमको एटिट्युड एकदमै मान्छेको राम्रो उयो भएको कारणले गर्दाखेरि चाहिँ हस्पिटालिटी जति पनि सिकेको छ उहाँहरूले चाहिँ 3-star 5-star प्रपर्टीमा उहाँहरूले काम पाइहाल्छ जस्तो क्लास 8 लिएर 10 पढ्नेले पनि गएर फर्स्ट टाइममा उहाँको स्यालेरी 12,000 त हुन्छै हुन्छ साथमा उहाँहरूलाई बस्नु खानु पनि फ्री हुन्छ
1: हजुर
0: अनि ह्यान्ड होल्डिङ भन्छ हामी 3 महिनासम्म चाहिँ उहाँहरूलाई चाहिँ 1-1,000 एक्स्ट्रा पनि हामी विभागले दिने काम गर्छौँ
1: सर यो सँगै सेक्युरिटी ट्रेनिङहरू पनि गराइन्छ
0: ज्यू
1: किनभने पहिला प्रशस्त मात्रामा स्किल डेभलपमेन्टले चाहिँ सेक्युरिटी ट्रेनिङहरू दिएको चाहिँ हामीलाई थाहा छ अहिले त धेरैवटा स्किम्सहरू इन्क्लुडेड रहेछ
0: ज्यू
1: धेरै फाइदाजनक स्किम्सहरू तपाईँहरूले यो दिइसक्नु भएको छ
0: ज्यू यस्तो छ अहिले जस्तो हामीले ट्रेनिङहरू गराउनु भन्दा अगाडि चाहिँ हामीले मार्केट सर्वे गर्छौँ एकखेप
1: हजुर
0: के को चाहिँ रिक्वायरमेन्ट पाइन्छ। जस्तो हाम्रो यहाँ सिक्किमको चाहिँ कस्तो छ भने सेक्युरिटी गार्डमा चाहिँ तपाईँको प्रशिक्षण लियो भने सिक्किमभित्र काम पायो भने उहाँहरू लजाउनुहुन्छ उहाँ र उहाँहरूलाई अब ठुलो इन्डस्ट्रीमा पठाउँदाखेरि कतिवटा अब तपाईँको यहाँदेखि सपोज साउथ इन्डियामा पुग्यो भने उहाँको फुड एबिलिटीहरू नमिल्दा रिटेन्सन भन्छ जुन चाहिँ उहाँ बस्नुपर्ने हुन्छ त्यो चाहिँ हामीले कम्ती नै पाएको छौँ। त्यसै कारणले भविष्यमा अब सपोज सेक्युरिटीको त्यस्तो माग भयो भने अवश्य हामी गराउन सक्छौँ।
1: र सर यस विषय जनसाधारणको कस्तो प्रतिक्रिया रहेको छ?
0: जनसाधारणको भन्नै पर्दाखेरि हामी जति सक्दो चाहिँ ग्राम सभादेखि लिएर तपाईँको सानो सानो प्रोग्राममा पनि हामी हाम्रो जुन चाहिँ मोबिलाइजेसन टिम भन्छ गएर हामीले जति सक्दो चाहिँ उहाँहरूलाई यसको बारेमा जानकारी दिने कोसिस गरिरहेको छ र सिक्किममा अब त्यही हो अलिकति लिभिङ स्ट्यान्डर्ड अलिकति राम्रो भएको कारणले गर्दाखेरि नानीहरूको ढलाउ चाहिँ यसमा ट्रेनिङ प्रशिक्षणपट्टि चाहिँ एज कम्पेयर टु अदर स्टेट अलिक कम्ती नै छ। तर पनि हाम्रो काउन्सिलरहरू चाहिँ एकदमै ट्रेन्ड काउन्सिलरहरू हुनुहुन्छ उहाँहरूले गएर चाहिँ काउन्सिलिङ गरिवरी चाहिँ हामीले अहिलेसम्म चाहिँ हामीले तपाईँको ग्रान्ट इन एड भन्छ त्यसमा हामीले 13,000 बेसी हामीले प्रशिक्षण दिइसकेको छौँ
1: अहिलेसम्म।
0: हजुर पीएमकेबीवाईमा तपाईँको 3,800 जनालाई चाहिँ हामीले ट्रेनिङ गराइसकेको छौँ। त्यसरी नै डीडीयूजीकेवाई जुन चाहिँ भने दीनदयाल उपाध्याय ग्रामीण कौशल योजना त्यसमा अहिलेसम्ममा हाम्रो 3,000 भन्दा बेसी हामीले ट्रेनिङ गरेर 1900 जनालाई त हामीले काममा पनि लगाइसकेको छौँ।
1: उहाँहरू सबै सक्षम भइसक्नु भएको छ अब है एकदम कमाउनेमा
0: ज्यू
1: पुगिसक्नु भएको छ। र विभागका तालिम प्राप्त गरेर कसैले व्यवसाय पनि सुरु गरेका छन् या छैनन्?
0: व्यवसाय त अवश्य गरेको छ। जस्तो मैले अघि उदाहरण गरेँ हाम्रो एमजी मार्गमै छ लुगा दोकाने एकजनाको भाइको त
1: ज्यू
0: रिटेलमा उहाँले ट्रेनिङ लिनु भएको अहिले उसको दुईटा सोरुम छ यहीँनिर एमजी मार्गमै। त्यसरी नै तपाईँको होटेलमा पनि छ
1: हजुर
0: उहाँहरूको आफ्नो रेस्टुरेन्ट खोलेर अनि आफै जस्तो बिजनेस गरेर जस्तो लाइक हामीले दुर्गम क्षेत्रहरू अब जस्तो लाइक तपाईँको यो साउथ सिक्किमको अलिकति दुर्गम क्षेत्रहरूमा पनि हामीले ट्रेनिङ गराएको थियो त्यहाँ पनि एकदम उनीहरूले एन्टरप्रेनर बिस्किट बनाउँछ उहाँहरूले आफै आफ्नो फ्याक्ट्री लगाएको छ र हामीले कोही कोही बेला विभागतिर पनि लिएर देखाउनुहुन्छ स्याम्पलहरू। त्यसरी नै जुन चाहिँ हस्तशिल्प त्यसमा पनि धेरै उहाँहरूले काम गरेर अहिले बिजनेस मार्केटमा ल्याइसकेका छन्
1: हजुर। र यो कुना कुनामा भन्नुभयो नि हजुरले यो लाब्दाङ कर्जीतिरको जति पनि युवाहरूले पनि ट्रेनिङहरू पाइसक्नु भएको छ
0: हजुर एकदम त्यहाँ हामी गएर त्यहाँनिर काउन्सिलिङहरू गराउँछौँ अवेरनेसहरू गराउँछौँ र उहाँ हाम्रो ट्रेनिङ सेन्टर चाहिँ लाब्दाङमै नभएको कारणले गर्दाखेरि चाहिँ उहाँहरू यता अरू क्षेत्रमा आएर पनि किन भन्दा यो जुन चाहिँ हाम्रो प्रशिक्षण हुन्छ त्यसमा चाहिँ बस्नु खानु फ्री हुन्छ त्यसै कारणले हामीले जहाँको अब जस्तो हामी नर्थ सिक्किमको जङ्गु टिपेर नानी मोबिलाइज गरेर ल्यायौँ अथवा लाब्दाङ कर्जीकै ल्यायौँ भने पनि गान्तोकमै पनि हामी उहाँहरूलाई प्रशिक्षण गराउन सक्छौँ
1: हजुर। र सर विभागले विशेष गरेर अब त्यस्तो दुर्गम क्षेत्रमा यसरी काउन्सिलिङ दिनु पर्दा उहाँहरूको डिमाण्डमा मात्रै तपाईँहरू गएर गर्नुहुन्छ या तपाईँहरू आफ्नै एउटा सेड्युल बनाउनु भएको छ?
0: यसमा चाहिँ तपाईँको हाम्रो मोबिलाइजेसन टिमै हुन्छ
1: हजुर
0: र हामी जति सक्दो चाहिँ दुई तिनवटा टिम छ जस्तो एउटा टिम नर्थमा गयो भने अर्को साउथमा हो यसरी गएर चाहिँ हामी जति सक्दो चाहिँ हामीले उहाँहरूमा अवेरनेस ल्याउने कोसिस चाहिँ गरिरहेको छौँ
1: समय समयमै कन्ट्याक्ट गरेर है गएर अवेरनेस दिइरहनुहुन्छ
0: ज्यूज्यू। अनि हाम्रो कौशल वाहन भन्ने पनि एउटा बसै छ
1: हजुर
0: त्यसमा चाहिँ हामी चाहिँ त्यसमा जति पनि पब्लिसिटीको हाम्रो आइटमहरू हुन्छ त्यही भित्र हुन्छ माइकिङ पनि हुन्छ त्यसो कारण हामी जस्तो मेलाहरूतिर जस्तो जोरथाङको मेलामा हामीले एकदम त्यहाँनिर कौशल वाहन घुमाएर धेरै मोबिलाइज गर्यौँ क्यान्डिडेटहरूलाई कतिजनाले कौशल विभाग कहाँ छ भने त्यो पनि याद थाहा रहेछ तर हामीले उहाँहरूलाई त्यो एउटा बुझाउने कोसिस मौका पायौँ
1: हजुर। कहिलेदेखि सुरुवात गर्नुभयो यो कौशल वाहनको?
0: कौशल वाहनको चाहिँ जुन चाहिँ हाम्रो इन्टरनेसनल युथ स्किल डे छ
1: हजुर
0: त्यही दिनै हाम्रो मुख्यमन्त्री साहबको बाहुलीबाटै यसलाई
1: हजुर
0: उद्घाटन भयो।
1: एकदमै राम्रो इनिसिएटिभ लिनुभएको छ है र जो कहिलाई पनि यसले पूरा फाइदा गर्छ र यस्ता तालिम प्राप्त गर्न के कस्ता प्रावधान रहेको छ र के दस्तावेज बुझाउनु पर्ने हुन्छ जति पनि युवाहरूले जो पनि इच्छुक व्यक्तिहरू हुनुहुन्छ उहाँहरूको लागि के कस्तो प्रावधानहरू छ यसबारे पनि प्रश्न पारिदिनुहोस् न।
0: यसमा तपाईँको जुन चाहिँ हाम्रो सेन्ट्रली स्पोन्सर स्किम हुन्छ एउटा चाहिँ स्टेटको स्पोन्सर स्किम हुन्छ। स्टेटको स्पोन्सर स्किममा चाहिँ तपाईँको सिवाई नभए भोटर कार्ड हुनु पर्यो
1: हजुर
0: र अन्त उहाँ जति पढ्नु भएको छ त्यसको एउटा प्रुफ हुनु पर्यो अनि डेट अफ बर्थको त्यति भए उहाँहरूले त्यसमा पाउनुहुन्छ। अनि जुन चाहिँ सेन्ट्रल स्पोन्सर स्किम छ त्यसमा तपाईँको आधार कार्ड मात्रै भए पनि हुन्छ आधार कार्ड अनि बीपीएल सर्टिफिकेट अनि त्यहाँबाट स्कुल जुन चाहिँ स्कुल सर्टिफिकेट भयो त्यति भए हुन्छ
1: जसकोमा चाहिँ सिवाई छैन उनीहरूले चाहिँ सेन्ट्रलको स्किम मात्रै पायो
0: ज्यू उहाँहरूले लाभ उठाउनु
1: हजुर, किनभने कतिजना इच्छुक युवाहरू हुनुहुन्छ जसकोमा चाहिँ सिओआई छैन र उहाँहरूको लागि चाहिँ विशेष अब यही मात्रै प्रावधान छ कि जुन चाहिँ सेन्ट्रलको स्किम मात्रै प्राप्त गर्न सक्नुहुन्छ उहाँहरूले।
0: ज्यू
1: समाजमा कस्ता व्यक्तिहरूलाई चाहिँ विभागले यस्ता तालिमहरू दिने गर्दछ?
0: विशेष गरी त हाम्रो जति पनि स्कूल ड्रप आउट छ नानीहरू अनि सोसियली बाइकोटेड जति अब जस्तो लाइक डेस्टिट्युट होमहरूतिर बसेको नानीहरू हुन्छ, कसै ड्रग्समा फसेर उयो भएको हुन्छ, त्यस्तो नानीहरूलाई पनि लिएर चाहिँ यसमा ट्रेनिङ गराउने कोसिस गर्छौँ।
1: हजुर, ट्रेनिङ पनि उहाँहरूको इच्छा बमोजिम हुन्छ या सर्टेन यो ट्रेनिङ भनेर तपाईँहरूले त्यसलाई छुट्याउनु भएको छ?
0: होइन, उहाँ ट्रेनिङ चाहिँ जति पनि छ उहाँको इच्छा बमोजिम नै हुन्छ।
1: हजुर, र सर जति पनि इच्छुक व्यक्तिहरूले यस्ता तालिम गर्न चाहे कहाँ अनि कोसँग सम्पर्क गर्न सकिन्छ यसबारे पनि उहाँहरूलाई निर्देश गरिदिनुहोस् न।
0: धेरै राम्रो प्रश्न राख्नुभयो र मैले अघि नियुक्ति केन्द्रको मैले कुरा गरेको थिएँ।
1: हजुर,
0: त्यसमा नियुक्ति केन्द्र खादी भवन यहाँ देउरालीमा छ र त्यहाँ जानुभयो भने हाम्रो काउन्सिलरहरू हुनुहुन्छ, काउन्सिलिङ पनि गर्नुहुन्छ र के को चाहिँ अहिले अपर्च्युनिटी छ, उहाँहरूले के चाहिँ ट्रेनिङ प्राप्त गर्न सक्नुहुन्छ अथवा कुन चाहिँ इन्डस्ट्रीमा काम गर्नु भ्याकेन्सी छ त्यसको विषयमा चाहिँ उहाँले नियुक्ति केन्द्रमा जानुभयो भने त्यसमा एकदम पाइहाल्नुहुन्छ।
1: हजुर, सो डकुमेन्ट चाहिँ त्यही सिओआईहरू नै बुझाउनु पर्यो।
0: ज्यू त्यो जुन चाहिँ हाम्रो स्टेट फन्ड जुन चाहिँ प्रोग्राम छ त्यसको लागि चाहिँ सिओआई एकदमै कम्पलसरी छ, अदरवाइज त्यो तपाईँको सेन्ट्रल स्पोन्सर स्किमहरूमा चाहिँ तपाईँको आधार कार्ड भए हुन्छ।
1: हजुर, यो अघि हजुरले भन्नुहुँदै थियो कि क्लास फाइभ है आफ्नो क्राइटेरिया छ कतिजनालाई क्लास फाइभ पास गर्नुपर्ने र क्लास फाइभसम्म यदि पढेको छैन भने ती युवाहरूले यस्ता अवसर पाउनुहुन्छ या पाउनुहुन्न?
0: त्यसको निम्ति चाहिँ मैले अघि आरसिटी मैले जुन चाहिँ कुरा गरेँ त्यसमा चाहिँ एकदम सर्ट टर्म कोर्स हुन्छ, तपाईँको एक हप्तादेखि लिएर तपाईँको 25 दिनसम्मको ट्रेनिङ हुन सक्छ र त्यो चाहिँ रालपमा हुन्छ, त्यसमा चाहिँ धेरैवटा छुटहरू पाइन्छ, कम्ती पढेकोहरूले पनि त्यसमा प्रशिक्षण पाउन सक्छ।
1: सर, तालिमहरू त्यस्ता व्यक्तिलाई चाहिँ कस्ता तालिमहरू गराइन्छ?
0: जस्तो तपाईँको ब्रुम मेकिङ भयो,
1: कुच्चो
0: बनाउने भयो, तपाईँको हस्तशिल्प जति पनि कामहरू छ त्यसको निम्ति अब पढाइ त्यति चाहिएन, त्यस्तै किसिमका
1: जीव सबैलाई नै तपाईँहरूले अवसर दिनुहुन्छ। जीव र सर, अब कार्यक्रमको अन्तमा हामी पुगिसकेका छौँ र अन्तमा एउटा प्रश्न हजुरलाई, विभागले इच्छुक व्यक्ति वा समूहलाई कति दिनसम्म तालिम दिने व्यवस्था रहेको छ यसबारे पनि बताइदिनुहोस् न।
0: मैले अघि नै भनिहालेँ तपाईँको दुई किसिमको कोर्सहरू छ, एउटा आइटीआईले गराउने त्यसमा चाहिँ तपाईँको एक वर्षदेखि लिएर दुई वर्षसम्मको चाहिँ त्यसमा तालिम दिन्छ र डीडीयूजीकेवाई भयो, त्यहाँबाट पीएमकेबीवाई भयो, त्यसमा चाहिँ तपाईँको तीन महिनादेखि लिएर एक सालसम्मको चाहिँ हामीले त्यसमा प्रशिक्षण दिने प्रावधान गरेको छौँ र आरसिटी मैले जुन चाहिँ भने एकदमै सर्ट टर्म तपाईँको एक महिनाभन्दा पनि कम्तीको चाहिँ त्यसमा प्रशिक्षणहरू गराइन्छ।
1: हजुर,
0: र यसरी नै मैले अघि तपाईँलाई इन्सपायरको कुरा गरेको थिएँ, इन्सपायरमा तपाईँको हाम्रो एउटा ट्रेनिङको पनि पार्ट छ, त्यसमा चाहिँ हामीले स्पेसियली के गरेको छौँ भने चाहिँ यो इन्सपायरमा चाहिँ टार्गेटेड ग्रुप चाहिँ हाम्रो को हुन्छ भन्दाखेरि चाहिँ वुमन हुन्छ, अन्त युथ भयो, अनि निड भन्ने एउटा कुरा छ, नाइदर इन एडुकेसन नर इन ट्रेनिङ, जसले चाहिँ ट्रेनिङ पनि पाएको छैन, काम पनि पाएको छैन,
1: हजुर,
0: अनि त्यहाँबाट एजुकेसन पनि छैन, उहाँहरूलाई चाहिँ 10% चाहिँ टोटल टार्गेटको जस्तो तपाईँको 100 जनालाई ट्रेनिङ गरायो भने त्यसमा 6 जनालाई चाहिँ हामीले त्यसमा समावेश गर्नै पर्ने यसमा एउटा प्रावधान छ।
1: हजुर, बडा राम्रो जानकारी दिनुभयो र सर, अब कार्यक्रमको अन्तमा हामी जाँदा जाँदै जति पनि आकाशवाणी गान्तोक सुनेर बस्नुभएका अति आदरणीय श्रोताहरू हुनुहुन्छ र विशेष गरेर पढे लेखेका शिक्षित भाइ बहिनीहरू हुनुहुन्छ, उहाँहरूलाई हजुर विभागको तर्फबाट एउटा सन्देश अनि सुझावहरू दिनुपर्दा कस्तो सन्देश र सुझाव दिन चाहनुहुन्छ यसबारे पनि प्रष्ट पारिदिनुहोस् न।
0: हवस्, धन्यवाद। सम्पूर्ण श्रोता वर्गलाई म के भन्न आह्वान गर्न चाहन्छु भने कि जति पनि तपाईँहरूको गाउँ बस्तीमा पढेर घरमै बसिरहेको छ, केही न केही अब गर्छु भनेर सोच्दा पनि उहाँहरूले एउटा मौका नपाइरहेको हुनसक्छ र तपाईँहरू सहजै तपाईँले नियुक्ति केन्द्रमा सम्पर्क गर्नुहोला, साथै तपाईँले स्किल डेभलपमेन्ट डिपार्टमेन्टको एउटा त्यो वेबसाइट छ, वेबसाइटमा गएर सिधै तपाईँले भित्र पस्नुभयो भने त्यसमा पनि तपाईँले आफै इनरोल गर्ने एउटा त्यसमा हामीले प्रावधान मिलाएको छौँ र इलिम नभएको मान्छे चिलिम हुन्छ भन्छ र हाम्रो जति युवा जमात छ तपाईँहरूलाई मेरो आग्रह छ कि तपाईँहरू हाम्रो नियुक्ति केन्द्रमा आएर यस स्किमको लाभ उठाएर आफ्नो जीवनलाई सफलभूत बनाउन भनी म निवेदन गर्न चाहन्छु।
1: हजुर, हजुरले यति बहुमूल्य समय निकालेर विभागका जति पनि स्किम्सहरूको बारेमा अनि युवाहरूलाई कसरी प्रेरित गर्ने यसबारे सुझाव र सल्लाह अनि सारा स्किम्सहरूको जानकारीहरू यहाँहरू समक्ष प्रष्ट पारिदिनुभयो, यसको लागि हामी आकाशवाणी गान्तोकको तर्फबाट हजुरलाई मुरी मुरी धन्यवाद, साथै आउने दिनहरूको शुभकामनाहरू पनि व्यक्त गर्न चाहन्छौ।
0: धन्यवाद।
1: त श्रोता, अहिले यहाँहरूले सुन्नुभयो अरूण मुखिया, जो प्रोजेक्ट अफिसर स्टेट इन्स्टिच्युट अफ क्यापासिटी बिल्डिङ स्किल डेभलपमेन्ट डिपार्टमेन्ट गभर्मेन्ट अफ सिक्किम विभागको तर्फबाट हरेक स्किमका जानकारीहरू। कौशल विकास विभाग अन्तर्गत आउनुहोस्, एकैछिन मनोरञ्जन गरौं एउटा लोकगीत सुनेर।

हवस्त श्रोता, यसै गीतका साथमा आजको हाम्रो ग्रामीण कार्यक्रमको निर्धारित समय यही सकिन्छ। अघिल्लो कार्यक्रममा नयाँ जानकारीहरू लिएर यहाँ समक्ष पुनः उपस्थित हुने नै छौं। तबसम्म म कार्यक्रम संचालकलाई पनि कार्यक्रमबाट विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

श्रोताहरूले भर्खरै सुन्दै हुनुहुन्थ्यो दैनिक ग्रामीण कार्यक्रम। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। अब सुन्नुहोस् अब उसो प्रसारण गरिने कार्यक्रमबारे संक्षिप्त जानकारी। अब केही क्षणमै सुन्नुहुनेछ यसै केन्द्रको प्रादेशिक समाचार, क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भोटिया भाषामा। 6:55 सुन्नुहुनेछ कार्यक्रम विज्ञान दर्शन। 7:05 लिएर आउनेछौ हजुरहरूकै पत्रमा आधारित रहने रमाइलो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीत। 7:25 सुन्नुहुनेछ यसै केन्द्रबाट नेपालीमा समाचार। 7:35 समय हो पाश्चात्य संगीतको। 8:05 गीत गजल कार्यक्रम अन्तर्गत लिएर आउनेछौ कलाकार सोनु निगमको आवाजमा रहेका केही गीतहरू। 8:30 सुर संसार कार्यक्रम अन्तर्गत सुन्नुहुनेछ पन्नालाल घोषद्वारा बाँसुरी वादन। 8:45 अनि 9:00 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ क्रमशः हिन्दी अनि अंग्रेजीमा समाचार। 9:15 सोही केन्द्रबाट सुन्नुहुनेछ स्पटलाइट। 9:30 सुन्नुहुनेछ मनी टक मन्थन। 10:00 आकाशवाणीको गान्तोक केन्द्रबाट लिएर आउनेछौ श्रोताहरूकै मनोरञ्जनका निम्ति केही हिन्दी फिल्मी गीतहरू। ठिक 10:30 हाम्रो आजको अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू समाप्त हुनेछन्। श्रोता, यो थियो अब उसो प्रसारण गरिने कार्यक्रमबारे संक्षिप्त जानकारी। सो पूरा भयो।

यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना. आगामी तारिक 3 जुलाई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम. विषय रहनेछ उपभोक्ताहरूका सन्तुष्टि नै ग्वालाको सबैभन्दा ठूलो पुँजी हो. भनिन्छ विश्वास जिते दूधले, समृद्धि जोडिन्छ ग्वालाको घरले. त श्रोताहरू यसबारे अधिक जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम मिल्क युनियन

उनका म्यानेजिङ डाइरेक्टर डाक्टर तिलक घतानी र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 3 जुलाई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 03592201171 अर्थात 03592201171। सूचना पूरा भयो।

0: अब सुन्नुहोस् हाम्रो भोलि बिहानी अधिवेशनमा समावेश कार्यक्रमहरूको रूपरेखा. हाम्रो बिहानी अधिवेशन सेवा प्रारम्भ हुनेछ ठिक बिहान 6:30 मंगल ध्वनिको साथमा. 6:35 सुन्नुहुनेछ कार्यक्रम भक्ति प्रभातमा कलाकार भक्तराज आचार्यको आवाजमा रहेका केही भक्ति भजनहरू. 6:55 अनि 7 सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी क्रमशः संस्कृत अनि हिन्दीमा समाचार. श्रोताहरूले अब केही क्षणमै सुन्नुहुनेछ यसै केन्द्रको प्रादेशिक समाचार क्रमैले नेपाली लेप्चा अनि सिक्किमे भोटिया भाषामा.
1: यो आकाशवाणी गान्तोक हो. प्रादेशिक समाचार रक्षा राईबाट सुन्नुहोस्. त्रिपुराका पूर्व मुख्यमन्त्री तथा सांसद विप्लव कुमार देव सिक्किम भ्रमणमा आउनुभएको छ. उहाँले सोमबार मुख्यमन्त्री प्रेमसिंह तामाङलाई राजधानी स्थित उहाँको सरकारी निवासमा शिष्टाचार भेट गर्नुभयो. श्री तामाङले सांसद विप्लव कुमार देव र उहाँकी धर्मपत्नी त्रिवेणी रावलाई स्वागत गर्न पाउँदा अत्यन्तै हर्षित महसुस गर्नुभएको अनि आपसी हित र साझा चासोका विविध विषयमा अर्थपूर्ण छलफल भएको उल्लेख गर्नुभएको छ. श्री तामाङले सांसद देवको जनसेवा र राष्ट्र सेवाको यात्रा अझ सफल र प्रभावकारी रहोस् भनेर हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ. मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका प्रख्यात वास्तुकार कलाकार तथा सांस्कृतिक व्यक्तित्व किरण रसाइलीको निधनमा गहिरो शोक व्यक्त गर्नुभएको छ. उहाँले स्वर्गीय रसाइलीले सिक्किमको वास्तुकला कला फोटोग्राफी तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धनमा पुर्याएको अतुलनीय योगदानले अमेट छाप छोडेको र आफ्नो सृजनशीलता दूरदृष्टि तथा युवा प्रतिभालाई प्रोत्साहन गर्ने समर्पण मार्फत असंख्य व्यक्तिहरूलाई प्रेरित गरेको उल्लेख गर्नुभयो. उहाँले शोक सन्तप्त परिवारमा हार्दिक संवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्नुभएको छ. भारत सरकारको गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय महत्वको संस्था राष्ट्रिय रक्षा विश्वविद्यालयले अरूणाचल प्रदेशको पासीघाट क्याम्पसमा निम्न विषयहरूका लागि आवेदनहरू आमन्त्रित गरिरहेको छ. प्रहरी प्रशासन र रणनीतिक व्यवस्थापनमा एमए, सुरक्षा व्यवस्थापनमा बीए, प्रहरी विज्ञानमा डिप्लोमा, शक्ति र कन्डिशनिङमा स्नातकोत्तर डिप्लोमा अनि साइबर सुरक्षा र डिजिटल फोरेन्सिक्समा स्नातकोत्तर डिप्लोमा. इच्छुक उम्मेद्वारहरूले ru.ac.in/arunachalpradeshcampusमा आवेदन दिन सक्छन् वा admission.ap@rru.ac.in मा मेल गर्न सक्छन्. थप स्पष्टीकरणको लागि उम्मेद्वारहरूले 7005593779 सम्पर्क गर्न सक्छन्. एक प्रमुख राष्ट्रिय सुरक्षा अनुसन्धानले पाकिस्तानसँग सम्बन्धित आतंकवाद र जासूसी सञ्जालको सिक्किमसँग सम्भावित सम्बन्ध भएको खुलासा गरेको छ. अनुसन्धानसँग सम्बन्धित स्रोतहरू अनुसार मुहम्मद नामका एक युवकलाई यस मुद्दाको सम्बन्धमा गान्तोकमा पक्राउ गरिएको थियो. सुरक्षाकर्मीहरूले सन्दिग्धलाई हिरासतमा लिनुअघि गान्तोकको नामनाम रोड नजिकैको पान पसल र निवासमा राति अबेर अपरेशन गरेका थिए. अनुसन्धानकर्ताहरूले सन्दिग्धले कथित गतिविधिहरूको सम्बन्धमा वित्तीय लेनदेनको पनि जाँच गरिरहेका छन्. यो मुद्दा हाल अनुसन्धानको क्रममा छ र अदालतको कार्यवाही चलिरहेको छ. निर्वाचन आयोगले सिक्किम सरकारको मुद्रण तथा स्टेशनरी विभागका सचिव एबी कार्कीलाई ग्याल्सिङ र सोरेङ जिल्लाका लागि मतदाता नामावली पर्यवेक्षकको रूपमा नियुक्त गर्न स्वीकृति दिएको छ. मतदाता नामावली पर्यवेक्षकले तोकिएका जिल्लाहरूमा विशेष गहन संशोधन प्रक्रियाको निरीक्षण गर्नेछन्.

विघ्न दर्शन कार्यक्रम का तमाम श्रोतामा हार्दिक स्वागत तथा नयन नयन अभिवादन। श्रोता, आजको विज्ञान दर्शन कार्यक्रममा सामेल गरिएका विषयहरू छन् ब्रिक्स, अन्तरिक्ष, अर्थतन्त्र, विश्व विकासको अर्को महत्वपूर्ण सीमा रहेको डाक्टर जितेन्द्र सिंहको भनाई, आईआईटीएम र एआईआईईएस बीच जलवायु अनुसन्धानका लागि सम्झौता र भारतीय रकेट महिलाको पहिरन अमेरिकी संग्रहालयमा। केन्द्रीय विज्ञान तथा प्रविधि एवं पृथ्वी विज्ञान राज्यमन्त्री स्वतन्त्र प्रभार तथा प्रधानमन्त्री कार्यालय कार्मिक लोक गुनासो तथा पेन्सन परमाणु ऊर्जा र अन्तरिक्ष राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहले ब्रिक्स अन्तरिक्ष अर्थतन्त्रलाई विश्व विकासको अर्को महत्वपूर्ण सीमाका रूपमा वर्णन गर्दै सदस्य राष्ट्रहरूलाई नव प्रवर्तन, लगानी, उद्यमशीलता र दिगो विकासका नयाँ अवसरहरूको सामूहिक रूपमा उपयोग गर्न आह्वान गरेका छन्। भारतको ब्रिक्स अध्यक्षता 2026 अन्तर्गत भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोद्वारा बेंगलुरूमा आयोजित दुई दिने ब्रिक्स अन्तरिक्ष एजेन्सी प्रमुखहरूको बैठकको समापन सत्रलाई सम्बोधन गर्दै उनले ब्रिक्स राष्ट्रहरूसँग विश्व अन्तरिक्ष अर्थतन्त्रमा अग्रणी शक्ति बन्न आवश्यक वैज्ञानिक, प्राविधिक तथा औद्योगिक क्षमता रहेको बताए। उनले अन्तरिक्ष अर्थतन्त्रको भविष्य कुनै एक देशको प्रयासबाट नभएर साझा नव प्रवर्तन र सामूहिक महत्वाकांक्षाबाट निर्धारण हुने उल्लेख गर्दै ब्रिक्सलाई विश्व अन्तरिक्ष परिस्थितिकी प्रणालीको सबैभन्दा बलियो आधार मध्ये एक बन्न सक्ने विश्वास व्यक्त गरे। यस अवसरमा डाक्टर सिंहले भारतीय अन्तरिक्ष उद्योग पुस्तिकाको विमोचन गरेका थिए। विभिन्न देशका अन्तरिक्ष एजेन्सी प्रमुखहरूले स्मृति चिन्ह आदान प्रदान गरे भने भारतको तीव्र गतिमा विकसित हुँदै गरेको न्यू स्पेस क्षेत्र, स्टार्टअप तथा निजी अन्तरिक्ष उद्यमहरूसँग अन्तर्क्रिया पनि गरे। बैठकमा ब्राजिल, चीन, इजिप्ट, इथोपिया, इण्डोनेसिया, इरान, रूस, दक्षिण अफ्रिका र संयुक्त अरब एमिरेट्स लगायत ब्रिक्स सदस्य राष्ट्रका अन्तरिक्ष एजेन्सी प्रमुख तथा वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो। समापन समारोहमा इसरो अध्यक्ष डाक्टर भी नारायणन, इन स्पेसका अध्यक्ष डाक्टर पवन गोयनका, अन्तरिक्ष विभागका वरिष्ठ अधिकारी तथा भारतीय अन्तरिक्ष उद्योगका प्रतिनिधिहरू पनि उपस्थित थिए। बैठकमा ब्रिक्स अन्तरिक्ष सहकार्यको प्रगति सम्बन्धी समीक्षा गर्दै अन्तरिक्षको दिगोपन, अन्तरिक्षीय फोहोर रहित अभियान, ब्रिक्स रिमोट सेन्सिङ सेटेलाइट, नयाँ सदस्य राष्ट्रहरूको सहभागिता बढ़ाउने तथा प्रस्तावित ब्रिक्स स्पेस काउन्सिल गठन जस्ता विषयमा विस्तृत छलफल भएको थियो। साथै विपद व्यवस्थापन, पृथ्वी अवलोकन, क्षमता अभिवृद्धि र सूचना आदान प्रदानमा भावी सहकार्यका सम्भावनाहरू पनि छलफल गरिएको थियो। डाक्टर सिंहले अन्तरिक्ष प्रविधि आर्थिक रूपान्तरण र सामाजिक प्रगतिका लागि प्रभावकारी माध्यम बनेको उल्लेख गर्दै संचार, नेभिगेशन, कृषि, स्वास्थ्य, शिक्षा, वातावरणीय निगरानी तथा विपद व्यवस्थापनमा यसको महत्वपूर्ण योगदान रहेको बताए। जलवायु परिवर्तन, प्राकृतिक विपद, खाद्य तथा जल सुरक्षा र दिगो शहरीकरण जस्ता विश्वव्यापी चुनौतीहरूको समाधान सामूहिक प्रयास र उन्नत अन्तरिक्ष प्रविधिको प्रभावकारी उपयोगबाट मात्र सम्भव हुने उनले बताए। उनले ब्रिक्स रिमोट सेन्सिङ सेटेलाइट कन्स्टेलेसन सदस्य राष्ट्रहरूबीच उपग्रह तथ्याङ्क आदान प्रदान मार्फत सहकार्यको प्रभावकारिता प्रमाणित गरिसकेको उल्लेख गर्दै प्रस्तावित ब्रिक्स स्पेस काउन्सिलले भविष्यमा अन्तरिक्ष सहकार्यलाई अझ गति दिने विश्वास व्यक्त गरे। डाक्टर सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको अन्तरिक्ष क्षेत्रमा व्यापक सुधार भएको उल्लेख गर्दै निजी उद्योग, स्टार्टअप, शैक्षिक संस्था र अन्तर्राष्ट्रिय साझेदारीका लागि नयाँ अवसर खुल्ला भएको बताए। उनले चन्द्रयान 3, आदित्य L1 तथा गगनयानको प्रगतिले विज्ञान तथा अन्तर्राष्ट्रिय सहकार्यमा नयाँ आयाम खोलेको बताए। अन्तरिक्ष गतिविधिको दिगोपनमा जोड़ दिँदै उनले बढ़दो अन्तरिक्ष यातायात तथा कक्षीय फोहोरबाट उत्पन्न चुनौती समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्य, पारदर्शिता, जिम्मेवार आचरण र क्षमता अभिवृद्धि आवश्यक रहेको बताए। उनले अन्तरिक्ष फोहोर रहित अभियान तथा दिगो अन्तरिक्ष सञ्जाल सम्बन्धी छलफललाई भविष्यका पुस्ताका लागि सुरक्षित अन्तरिक्ष वातावरण सुनिश्चित गर्ने महत्वपूर्ण कदमको रूपमा व्याख्या गरे। समापनमा डाक्टर सिंहले ब्रिक्स राष्ट्रहरू बीचको सहकार्य केवल समन्वयमा सीमित नरहेर सहविकास, सह नव प्रवर्तन र सह निर्माणतर्फ अघि बढ़नुपर्ने कुरामा जोड़ दिँदै वैज्ञानिक, इन्जिनियर, उद्योग, स्टार्टअप तथा युवा नव प्रवर्तकहरूलाई एकै मंचमा ल्याएर विश्वव्यापी चुनौतीहरूको समाधान र साझा समृद्धिको नयाँ आधार निर्माण गर्न सकिने बताए। उनले साझा आकांक्षालाई ठोस उपलब्धिमा रूपान्तरण गर्न भारत सबै ब्रिक्स साझेदार राष्ट्रहरूसँग निकट सहकार्य गर्न प्रतिबद्ध रहेको कुरा दोहोर्याए।
भारतको पुणे स्थित भारतीय उष्ण कटिबन्धीय मौसम विज्ञान संस्थान आईआईटीएम र नैनीताल स्थित आर्यभट्ट अवलोकन विज्ञान अनुसन्धान संस्थान एआरआईईएस बीच जलवायु परिवर्तन सम्बन्धी अनुसन्धान र दीर्घकालीन जलवायु अवलोकनलाई प्रवर्धन गर्ने उद्देश्यले 18 जून 2026 अनलाइन माध्यमबाट साझेदारी पत्र अर्थात एमओयूमा हस्ताक्षर भएको छ। सम्झौतामा आईआईटीएम का निर्देशक डाक्टर ए सूर्यचन्द्र राव र एआरआईईएस का निर्देशक डाक्टर मनीष कुमार नाजाले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार भारत क्लाइमेट अब्जर्भेशन नेटवर्क बीसीओएन अन्तर्गत देवस्थल स्थित एआरआईईएस परिसरमा जलवायु अवलोकन केन्द्र स्थापना गरिनेछ। यस केन्द्र मार्फत मौसम सम्बन्धी मापदण्ड, हरित गृह ग्यास, अल्पकालीन जलवायु प्रभावकारी प्रदूषण तथा माटोको आर्द्रता लगायतको सूचकहरू दीर्घकालीन उच्च स्तरीय अवलोकन गरिनेछ। उच्च हिमालयी क्षेत्रमा अवस्थित देवस्थलको अपेक्षाकृत स्वच्छ वातावरणले आधारभूत वायुमण्डलीय अवस्था, हरित गृह ग्यास, जलवायु प्रदूषणको वहन तथा हिमालय क्षेत्रको जलवायु प्रक्रियाको अध्ययनका लागि उपयुक्त अवसर प्रदान गर्ने जनाइएको छ। पृथ्वी विज्ञान मन्त्रालय अन्तर्गत आईआईटीएमले सञ्चालन गरिरहेको बीसीओएन पहलले देशव्यापी उच्च परिशुद्धतायुक्त जलवायु अनुगमन सञ्जाल निर्माण गर्ने, दीर्घकालीन जलवायु तथ्याङ्क संकलन गर्ने तथा जलवायु परिवर्तन सम्बन्धी अनुसन्धान र प्रमाणमा आधारित नीति निर्माणलाई सुदृढ बनाउने लक्ष्य राखेको छ। यसबाट प्राप्त उच्च गुणस्तरका तथ्याङ्कले भारतको पहिलो सिस्टम मोडेल अर्थात आईआईटीएम ईएसएम सहित पृथ्वी प्रणाली मोडेलहरूको प्रमाणीकरण तथा जलवायु पूर्व अनुमानलाई अझ सठिक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। अनलाइन हस्ताक्षर कार्यक्रममा आईआईटीएम को सेन्टर फर क्लाइमेट चेन्ज रिसर्च अर्थात सीसीसीआर का डाक्टर सुवर्ण फडणवीस, डाक्टर योगेश तिवारी तथा अन्य वरिष्ठ वैज्ञानिकहरू साथै एआरआईईएस का डाक्टर उमेश कुमार दुमका र डाक्टर प्रियंका श्रीवास्तव पनि सहभागी थिए। नन्दिनी हरिनाथले भारतीय अन्तरिक्ष वैज्ञानिक कार्यकालमा चम्किलो रातो र निलो सिल्कको साड़ीमा अन्तरिक्ष पुगेको दिनलाई आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण दिनको रूपमा सम्झने गरेको सुनाउँछिन्। यो साड़ीलाई अहिले वाशिङटन स्थित स्मिथ सोनियनको नेशनल एयर एण्ड स्पेस संग्रहालयमा गौरवपूर्ण तरिकाले राखिएको छ। भारतको पहिलो मंगल ग्रह अर्बिटर मिशन मंगलयानकी उप संचालन निर्देशक रेकी नन्दिनीले यो साड़ी सन् 2013 डिसेम्बर 1 तारीकमा लगाएकी थिइन्। नन्दिनी भारतको अन्तरिक्ष निकायको प्रतिनिधित्व गर्दा वा कुनै विशेष कामको दिनमा साड़ी लगाउने गर्छिन्, जुन खास गरी उनको बुवाले उनलाई उपहार दिएका थिए। यो अभियानका लागि सबैभन्दा महत्वपूर्ण दिन भएकोले उनका लागि यो साड़ी निर्विक

सफलतापूर्वक मंगल ग्रहको कक्षमा राखियो। त्यसो गर्ने भारत विश्वको चौथो राष्ट्र थियो। हस्त श्रोता, आजको विज्ञान दर्शन कार्यक्रममा सामेल गरिएका विषयहरू यति नै हुन्। आगामी अंकमा हामी यस्तै विषयहरू लिएर उपस्थित हुने नै छौं भन्ने वाचा गर्दै कार्यक्रमबाट विदा लिन चाहन्छौ। यसैले म ढिलीराम दुलाललाई पनि विदा दिनुहोस्। नमस्ते।

श्रोताहरूले भर्खरै सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विज्ञान दर्शन। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, अब प्रस्तुत छ हजुरहरूकै पत्रमा आधारित रहने रमाइलो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीत। नेपाली अनुरोध संगीत कार्यक्रमलाई कुरेर बस्नुहुने हाम्रा तमाम संगीत प्रेमी श्रोताहरूमा हार्दिक स्वागत तथा न्यानो अभिवादन जनाउँदै कार्यक्रमको प्रथम प्रस्तुति सुनाउन गइरहेका छौं कलाकार हीरा रसाइलीको स्वरमा रहेको यो गीत। यस गीतको निम्ति हामीलाई पत्र पठाउने नियमित श्रोता हुनुहुन्छ देथाङ सोरेङ पश्चिम सिक्किमबाट हरिप्रिया शर्मा। त श्रोता, स्वीकार्नुहोस् कार्यक्रमको यो पहिलो प्रस्तुति।

नेपाली अनुरोध संगीत कार्यक्रमलाई अघि बढ़ाउँदै लिएर आएका छौं यो दोस्रो प्रस्तुति कलाकार सोनु निगमको स्वरमा रहेको यो गीत र यस गीतको निम्ति हामीलाई सम्झेर पत्र पठाउने हाम्रो नियमित श्रोता हुनुहुन्छ कल्लुक तादुङ पश्चिम सिक्किम निवासी अशोक खतिवड़ा। त श्रोता स्वीकार्नुहोस् कार्यक्रमको यो दोस्रो प्रस्तुति।

श्रोता, यदि तपाईँको रेडियो सेट अन छ भने सुन्दै हुनुहुन्छ आकाशवाणी गान्तोकबाट हजुरहरूकै पत्रमा आधारित रहने कार्यक्रम नेपाली अनुरोध संगीत। कार्यक्रमलाई अघि बढ़ाउँदै अघिल्लो प्रस्तुति लिएर आएका छौं कलाकार दीप श्रेष्ठको आवाजमा रहेको यो गीत। र यस गीतको निम्ति हामीलाई पत्र पठाउने श्रोता हुनुहुन्छ माजिटा रम्फू पूर्व सिक्किमबाट अञ्जली छेत्री र उहाँले यो गीत याङयाङ दक्षिण सिक्किममा बस्नुहुने आफ्नी साथी सृजना ढकाललाई सुनाउन चाहनु भएको छ। त स्वीकार्नुहोस् यो अघिल्लो प्रस्तुति।

कार्यक्रमको अघिल्लो चरणमा श्रोताहरूलाई मनोरञ्जन गराउन गइरहेका छौं कलाकार बच्चु कैलाशको आवाजमा रहेको यो गीत र यस गीतलाई सुन्न भनी हामीलाई पत्र पठाउने हाम्रो नियमित श्रोता हुनुहुन्छ राले खेसे पूर्व सिक्किमबाट लोचन कोइराला। त श्रोता स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम प्रस्तुति।

श्रोता, यसै गीतको साथमा आजको हाम्रो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीतको निर्धारित समय यही समाप्त हुँदछ। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले अब केही क्षणमै सुन्नुहुनेछ यसै केन्द्रबाट नेपालीमा समाचार। प्रतीक्षा साच्नुहोला।

0: यो आकाशवाणी हो, समाचार कृष्ण कौशिकबाट सुन्नुहोस्। शुरू गरौं आजका मुख्य समाचार। हुल दिवसका अवसरमा राष्ट्रपति प्रधानमन्त्री सहित शीर्ष नेताद्वारा सन्थल विद्रोहका वीर शहीदप्रति श्रद्धाञ्जली, राष्ट्रपति मुर्मूद्वारा केन्द्रीय जनजाति विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन, लोकसभा अध्यक्ष ओम बिरलाद्वारा अन्तर्राष्ट्रिय संसदीय दिवसको शुभकामना, स्वास्थ्य पूर्वाधार र दक्ष जनशक्ति विकासमा सरकारको जोड़ अनि सुरक्षित र कानूनी आप्रवासनमा भारतको जोड़ समाचार विस्तारमा। हुल दिवसका अवसरमा राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, लोकसभा अध्यक्ष ओम बिरला तथा केन्द्रीय गृहमन्त्री अमित शाहले सिदो कान्हु, चैद भैरव, फुलो जानो तथा सन्थल विद्रोहका वीर शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँहरूले आदिवासी समुदायको पहिचान, सम्भावना र अधिकारको रक्षाका लागि उहाँहरूले गरिएको ऐतिहासिक संघर्ष तथा बलिदानको स्मरण गर्नुभएको हो। उहाँहरूले सन्थल विद्रोहले भारतको स्वतन्त्र आन्दोलनलाई नयाँ ऊर्जा दिएको उल्लेख गर्दै वीर शहीदहरूको साहस, देशभक्ति र बलिदानले आगामी पुस्तालाई पनि प्रेरित गरिरहने विश्वास व्यक्त गर्नुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज आन्ध्र प्रदेशको विशाखापट्टनम स्थित केन्द्रीय जनजाति विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्नुभयो। उहाँले समारोहमा सन् 2020 2025-26 शैक्षिक सत्रसम्म अध्ययन पूरा गरेका 372 जना विद्यार्थीलाई उपाधि प्रदान गर्नुभएको छ भने उत्कृष्ट शैक्षिक प्रदर्शन गरेका 13 जना विद्यार्थीलाई स्वर्ण पदक पनि प्रदान गर्नुभयो। कार्यक्रममा केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधान, आन्ध्र प्रदेशका राज्यपाल एस अब्दुल निजिर तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। राष्ट्रपति मुर्मूले भोलि आन्ध्र प्रदेशको अनन्तपुर स्थित केन्द्रीय विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा पनि सहभागी हुनुहुने कार्यक्रम रहेको छ। लोकसभा अध्यक्ष ओम बिरलाले अन्तर्राष्ट्रिय संसदीय दिवसका अवसरमा विश्वभरका निर्वाचित जनप्रतिनिधि तथा लोकतान्त्रिक संस्थाहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले संसद जनताको इच्छा, अधिकार र विश्वासको सर्वोच्च अभिव्यक्ति भएको बताउँदै बलियो स्वतन्त्र र जवाबदेही संसद नै लोकतन्त्रको वास्तविक शक्ति र नागरिक अधिकारको प्रमुख संरक्षक भएको उल्लेख गर्नुभयो। उहाँले संवाद, सहमति, पारदर्शिता र संवैधानिक मर्यादालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्ने पनि सबैलाई आह्वान गर्नुभएको छ। केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले सरकारले देशमा स्वास्थ्य पूर्वाधार र दक्ष स्वास्थ्य जनशक्ति विकासलाई सम्मान प्राथमिकता दिएको बताउनु भएको छ। नयाँ दिल्लीमा आयोजित इन्स्टिच्युट अफ लिभर एण्ड बाइलेरी साइन्सेसको 10 दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले विगत केही वर्षमा मेडिकल कलेज र एम्सको संख्या उल्लेखनीय रूपमा बढेको जानकारी दिनुभयो। उहाँले स्वास्थ्य क्षेत्रका नयाँ स्नातकहरूलाई सेवाभावका साथ काम गर्दै देशको स्वास्थ्य प्रणालीलाई अझ सुदृढ बनाउन योगदान गर्ने आग्रह गर्नुभयो। उहाँले थप भन्नुभयो,
1: ILDS ने नहीं सिर्फ देश में बल्कि दुनिया में अपना नाम स्थापित किया है। ऐसे समय में 10th कॉन्वोकेशन हो रहा है ये सेलिब्रेट करने के। स्टूडेंट्स जिनको आज डिग्री मिल रही है उनके लिए भी ये सेलिब्रेशन का मौका है, पर उनके सेलिब्रेशन है उनकी सैक्रिफाइस, उनका डिसिप्लिन, उस सब के कारण आज वो इस मुकाम पर पहुंचे हैं कि उनको ये

0: डिग्रियां हासिल हो रही हैं, इसलिए मैं उनको बहुत बहुत बधाई देता हूं।
1: विदेश मन्त्री डाक्टर एस जयशंकरले भारतले 26 भन्दा बढी देशसँग 28 आप्रवासन तथा जनशक्ति आवागमन साझेदारी सम्झौता गरेको जानकारी दिनुभएको छ। नयाँ दिल्लीमा आयोजित मानव स्रोत आवागमन मञ्चलाई सम्बोधन गर्दै वहाँले अवैध आप्रवासन, मानव बेचबिखन र ठगी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो। वहाँले सुरक्षित र कानूनी आप्रवासन प्रवर्धनमा भारत प्रतिबद्धता रहेको उल्लेख गर्दै ई माइग्रेट प्रणाली मार्फत हालसम्म 50 लाख भन्दा बढी आप्रवासन अनुमति जारी गरिएको जानकारी दिनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। केन्द्रीय सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले सरकारले देशभरका दुर्घटनाको उच्च जोखिम भएका सड़क खण्ड र पहिरो प्रभावित क्षेत्रको पहिचान गरी 50,000 करोड़ रूपियाँको लागतमा सुधार कार्य गरिरहेको बताउनु भएको छ। नयाँ दिल्लीमा आयोजित सड़क सुरक्षा कार्यक्रममा वहाँले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सड़क पूर्वाधार विकासका साथै सड़क सुरक्षामा जनसहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले सवारी चालकलाई ट्राफिक नियम पालन गर्न, तीव्र गतिमा सवारी नचलाउन, हेलमेट र सिट बेल्ट प्रयोग गर्न तथा सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्न पनि आग्रह गर्नुभयो। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले कृषि क्षेत्रको विकास बिना विकसित भारतको लक्ष्य पूरा हुन नसक्ने बताउनु भएको छ। हरियाणाको हिसारामा आयोजित खेत बचाउ अभियानको समापन समारोहलाई सम्बोधन गर्दै वहाँले माटोको अवस्था, आवश्यक मलको मात्रा सम्बन्धित जानकारी दिने मोबाइल एप विकास भइरहेको जानकारी दिनुभयो। वहाँले किसानलाई मल र विषादीको सन्तुलित प्रयोग गर्न तथा जैविक खेती अप्नाउन आग्रह गर्नुभयो। मन्त्री चौहानले कम वर्षाको सम्भावित प्रभाव व्यवस्थापनका लागि सरकारले आवश्यक तयारी गरिरहेको उल्लेख गर्दै देशको खाद्य सुरक्षा सुदृढ बनाउन हरियाणाका किसानहरूको योगदानको पनि प्रशंसा गर्नुभयो। वहाँले थप भन्नुभयो,
2: हम संतुलित खाद डालें, संतुलित कीटनाशक जितनी जरूरत है, जिन तत्वों की आवश्यकता वही डालें। अत्यधिक केमिकल फर्टिलाइजर के उपयोग से हमारी धरती बीमार हो रही है, हमारी मिट्टी खराब हो रही है और उसमें उत्पादित जो फल सब्जी और अनाज है उसके कारण कई तरह की बीमारियां मानव शरीर में भी घर कर रही है। अलनीनो का प्रभाव यहां भी है, बारिश नहीं हो रही है, तो इस प्राकृतिक संतुलन को हमको बना के रखना पड़ेगा ताकि हमारी धरती सुरक्षित रहे तो हम भी सुरक्षित रहेंगे।
1: पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यमा सम्मान नागरिक संहिता लागू गरिने बताउनु भएको छ। उहाँले आगामी जुलाई 2 बस्ने मन्त्री परिषद बैठकमा यस सम्बन्धित विधेयकको मसौदा पेश गरिने जानकारी दिनुभयो। सेवानिवृत्त सर्वोच्च अदालतकी न्यायाधीश रञ्जना देसाईको नेतृत्वमा गठित समितिले विवाह, सम्बन्ध विच्छेद र धर्मपुत्र ग्रहण लगायत विषयमा अध्ययन गरी 4 सताभित्र प्रतिवेदन बुझाउनेछ। मुख्यमन्त्रीले आदिवासी, कुर्मी तथा प्राचीन स्थानीय समुदायलाई भनी यस कानूनको दायरा भन्दा बाहिर राख्ने स्पष्ट पार्नुभयो। ग्रामीण विकास मन्त्रालयद्वारा आयोजित राष्ट्रिय ग्रामीण विकास सम्मेलन 2026 सम्पन्न भएको छ। 2 दिने सम्मेलनमा ग्रामीण विकास कार्यक्रमको कार्यान्वयनको समीक्षा गर्नुको साथै केन्द्र र राज्य बीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरिएको छ। सम्मेलनमा विकसित गाउँ, विकसित भारतको लक्ष्य हासिल गर्न प्रविधि मैत्री, सुशासन, ग्राम पञ्चायत, सशक्तिकरण, महिला नेतृत्व, जीविकोपार्जन, ग्रामीण आवास, सड़क सञ्चाल तथा जलवायु अनुकूल जीविकोपार्जनलाई प्राथमिकता दिन प्रतिबद्धता व्यक्त गरिएको मन्त्रालयले जनाएको छ। साथै दिगो ग्रामीण विकास र आत्मनिर्भर ग्रामीण अर्थतन्त्र निर्माणका लागि संयुक्त प्रयासलाई थप सुदृढ बनाउने पनि उल्लेख गरिएको छ। ग्राम सभामा नागरिकको कम सहभागिता बारे गरिएको राष्ट्रिय अध्ययन प्रतिवेदन आज नयाँ दिल्लीमा सार्वजनिक गरिएको छ। नीति आयोगका सदस्य डाक्टर आर बालासुब्रमण्यमले प्रतिवेदन सार्वजनिक गर्नुभयो। प्रतिवेदनले ग्राम सभालाई सहभागी, लोकतन्त्र, स्थानीय उत्तरदायित्व र समुदायको नेतृत्व विकासलाई बलियो बनाउने मार्गदर्शन दिएको छ। कार्यक्रममा पञ्चायत राज मन्त्रालयका सचिव विवेक भारद्वाजले पछिल्लो 1 दशकमा ग्रामीण

0: क्षेत्रमा सड़क, खानेपानी र विद्युत जस्ता आधारभूत सेवामा उल्लेखनीय सुधार भएको बताउनुभयो। प्रतिवेदनमा ग्राम सभामा कम सहभागिता, सामाजिक, आर्थिक, संस्थागत र प्रशासनिक लगायत विभिन्न कारणले हुन सक्ने उल्लेख गर्नुभयो। फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 32 चरण जर्मनी फारुग्वेसँग पेनल्टी सुटआउटमा 4-3 पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। निर्धारित र अतिरिक्त समय 1-1 बराबरीमा सकिएपछि भएको पेनल्टी सुटआउटमा फारुग्वेको विजय हुँदै अन्तिम 16 पुगेको हो। अर्को खेलमा मोरोक्कोले नेदरल्यान्डलाई पेनल्टी सुटआउटमा 3-2 हराउँदै अन्तिम 16 स्थान बनाएको छ। यसअघि ब्राजिलले जापानलाई 2-1 पराजित गर्दै अन्तिम 16 प्रवेश गरेको छ। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। हुल दिवसका अवसरमा राष्ट्रपति प्रधानमन्त्री सहित शीर्ष नेताद्वारा सन्थल विद्रोहको वीर शहीदप्रति श्रद्धाञ्जली। राष्ट्रपति मुर्मूद्वारा केन्द्रीय जनजाति विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन। लोकसभा अध्यक्ष ओम बिरलाद्वारा अन्तर्राष्ट्रिय संसदीय दिवसको शुभकामना। स्वास्थ्य पूर्वाधार र दक्ष जनशक्ति विकासमा सरकारको जोड अनि सुरक्षित र कानूनी आप्रवासनमा भारतको जोड। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो, समाचार पूरा भयो।
1: Good evening, dear listeners. Welcome to yet another edition of the Western Music Program. As always, you tune into our program through Akashwani Gangtok, broadcasting on medium wave 213.67 meters, corresponding to 1404 kilohertz. Remember, you can also tune into FM Kanchenjunga at 103 megahertz and news on AIR mobile app. I am Vivek Sharma, your host for the evening. Well, tonight, my friends, we invite you on a musical journey across the sun-kissed beaches of California through harmonies that changed popular music forever and into the remarkable story of one of the most influential bands in modern music history. Yes, the Beach Boys. Let's kick-start the evening with the song All I Wanna Do. Enjoy.

मिडियम वेभको 213.67 मिटर तदनुसार 1404 किलोहर्जको तरंगमा हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। हाम्रो यस प्रसारणलाई हजुरले 103 मेगाहर्ज एफएम कञ्चनजंघामा पनि सुनिरहनु भएको छ। श्रोता, स्टुडियोको घड़ी अनुसार 8:05 भइसकेको छ र अब प्रस्तुत छ गीत गजल कार्यक्रम अन्तर्गत कलाकार सोनु निगमको आवाजमा रहेका केही गीतहरू।

मिडियम वेबको 213.67 मिटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा एवं न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता स्टुडियोको घड़ी अनुसार ठिक 10 बजिसकेको छ र अब प्रस्तुत छ विभिन्न कलाकारहरूको आवाजमा सजिएको हिन्दी फिल्मका गीतहरू। श्रोता सुनौ यो पहिलो गीत कलाकार अजिज।

आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवामा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ विभिन्न कलाकारहरूको आवाजमा हिन्दी फिल्मका गीतहरू। त यसै क्रममा यो अघिल्लो गीत सुनाइरहेका छौं कलाकार अरिजित सिंह, सुनिधि चौहान र नीति मोहनको आवाजमा फिल्म चेन्नई एक्सप्रेसबाट। त श्रोता स्वीकार्नुहोस् यो अघिल्लो प्रस्तुति।

श्रोताहरूले प्रस्तुत गीत सुन्दै हुनुहुन्थ्यो फिल्म पार्टनरबाट कलाकार सोनु निगम, कुनाल गाञ्जावाला र श्रेया घोषालको आवाजमा रहेको यो गीत। श्रोता यसरी नै अर्को गीत सुनाउन गइरहेका छौं फिल्म कुर्बानबाट कलाकार सोनु निगम, श्रेया घोषाल र सलिम मर्चेन्टको स्वरमा रहेको यो गीत।

हिन्दी फिल्मी गीतहरूको कार्यक्रमलाई सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमाझ आजको हाम्रो यो अन्तिम प्रस्तुति लिएर आएका छौं कलाकार मनन भारद्वाजको आवाजमा फिल्म स्टारफेसबाट। त श्रोता, स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम प्रस्तुति।

हस्त श्रोता प्रस्तुत गीतको साथमा आजलाई हिन्दी फिल्मी संगीतको कार्यक्रम यति नै। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ। समय स्टुडियोको घड़ी अनुसार रात्रिको 10:30 भइसकेको छ र यसैको साथमा आजको तेस्रो अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदछन्। भोलि बिहान 6:30 प्रातकालीन अधिवेशन अन्तर्गत विभिन्न कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौ। आजलाई भने सम्पूर्ण आकाशवाणी गान्तोक परिवारलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री, जय हिन्द।